0: निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ। उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमछिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने थियो?
1: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो। र अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमै चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
0: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
1: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसकामा त अब त्यो एउटा आत्मीयता हुने नै भयो। र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चाहिँ चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन। त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
0: विकास गर्दै लैजाने योजना छ,
1: विकास गर्दै लैजाने योजना छ।
0: आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढ़ाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गरून् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
1: होइन, पार्टीले त गरिरहेकै छैन। जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँ ल्याएर जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एकपल्ट अर्कोटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ। यो केन्द्रीय सदस्य र सांसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ। हामीहरू चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा।
0: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढ़ी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
1: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुने भयो। त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसदमा यो संसदीय समितिमा जस्तै म
0: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग के छ यो समितिले के गर्छ?
1: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्ता सँग चाहिँ जोडिएको चाहिँ यो समिति हो। अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने, त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
0: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो? उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो। तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढ़ाउने अथवा उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढ़ी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
1: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो। उद्योगिक व्यवसायीहरूको चाहिँ हकहितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन, त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थप घट गर्नुपर्ने कुराहरू उद्योग व्यवसायीसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए, त्यसमा म गर्छु पनि।
0: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
1: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
0: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
1: होइन, टोल टोलमा जाने, हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
0: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठिक्का पार्ने अनि गाडी चढ्ने, टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने, मञ्चमा चढ्ने, भाषण भूषण गर्ने, ल सक्यो है धन्यवाद भन्यो, अर्को कार्यक्रम छ भन्यो, फेरि अर्कोमा गयो दौड्यो, त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने?
1: होइन, मैले त्यही कुरा तपाईँलाई अघि भने, हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू, पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछौँ अहिले।
0: भनेको राम्रो कुरा चाहिँ सिक्ने, नराम्रो कुरा छोड्ने होला?
1: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा त्यही कुरा त्यही पाठहरू भनौँ न, त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो, त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो।
0: त्यो भनेको पार्टीले निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
1: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ, जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भेज्ने, जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने, त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो, हामीले जानेका हाम्रो भोगाइ पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ, किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन, होइन, धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना तिनी सानातिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छ।
0: तैपनि एक फोन लगाइहालौँ, कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदलाई?
1: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वाडा अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नि, र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत, एकदम आवश्यकताको काम हो, यो चाहिँ तपाईँहरूले गरिदिनुहोस्, यो गर्नै पर्छ, यसमा धेरै ठूलो बजेटको कुरा पनि छैन, दुईवटा एउटा चाहिँ रोड चाहिँ एउटा हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा केही आवश्यकताहरू पूरा हुन्छ भन्ने, त्यो त्यति चाहिँ तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि अब चाहिँ जति गर्न गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
0: ब्याट्री चेन्ज गरिहाल्नु, त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्देश? यसो बारी छ ओके डन। कति मिनट? त्यति छैन सर, ओके डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी, सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर, अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो, कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
1: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, म त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु,
0: चौबिसै घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
1: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
0: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
1: फोन त चौबिसै घण्टा आउँछ, चौबिसै घण्टा आउँछ, र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने,
0: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
1: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु, र
0: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
1: अब यस्तो छ, अब अब अहिले त सरकार
0: अब त तपाईँहरूलाई केही राहत हुने भयो,
1: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको

0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेषतः निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफून आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन जेबियर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसंग।
1: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई

0: आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिना भित्रमा थप 11 औषधि उत्पादन गर्न लागिएको समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्याङ्कन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरे यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योगको अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
1: अब राजनीतिक प्रसंग। एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेको नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन। तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन, जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यलमा परेको हो। गण्डकी र मधेशमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी, थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
0: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
2: अलगतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
0: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा पाँचबाट चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
3: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
0: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
4: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
0: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय,
5: घर वरिपरि झाड़ीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
1: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्।
9: दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
11: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्व कर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
1: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम, प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास, बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026ले उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ हिम पहिरोको नौ महिनापछि आधार शिविरमा भेटिए पाँचवटा सब शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ दोलखाको गौरी शंकर गाउँपालिका नौ स्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा पाँचजनाको शव फेला परेको हो एलुंग्री आधार शिविरमा देखिएको पाँचवटा शव गत वर्ष कार्तिक सत्र गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ अर्को खबर भित्रीपन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन् यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुनसी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ गौरव पोखरेलले लेख्नु भएको हो मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट चारजनाको मृत्यु भएर आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ प्रधानमन्त्रीले भारतीय र चिनियाँ राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय उल्लेख गरिएको छ बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज्ड सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ
0: साझा खबरमा अब विदेशका खबर टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ आँधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन् आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन् टाइफुन आज राति झिजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ गोली प्रहारबाट 30 जना घाइते भएका छन् स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले दुई नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
1: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुनुभएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल टप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
0: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेशमा पाइने सर्प पहाड र हिमाल चढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अप्नाउने, हामीले सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
5: झाडीहरू, ढुङ्गाको चाङहरू, कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसान जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
1: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता?
5: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन, त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो, केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिक्स भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
1: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झुलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झुल लगाउने भन्छौं, फेरि झुल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बस्न सकिने भयो?
5: झुल त लगाएको छ तर टोक्यो भन्दा झुल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसिदिएको हुनसक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
1: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ। छ। अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
5: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाट भन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठुलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
1: सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेनन् सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र, मनसूनमा अल निनो प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफून आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नोकर च्याम्पियन बन्न सफल।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति छन्, सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जसले पनि रिट हाल्न पाउँछ, सर्वोच्च अदालतमा रिट हाले होइन सेवा देवा पक्षले, र सर्वोच्च अदालतले हालेको रिटलाई चाहिँ उसले खारेज गरिदियो सर्वोच्च अदालतले, यो गलत भयो तपाईँहरूको चाहिँ रिट हामी मान्दैनौँ, निर्वाचन आयोगले गरेको सही छ, तपाईँहरूले दिएको रिट चाहिँ गलत छ भनेर भनिदिइसक्यो। अब डिभिजन बेन्चले भनिसकेको कुरा अहिले पुनरावलोकनमा गएर उल्टिने नउल्टिने भन्ने त होइन, तर मानिलिउँ उल्टे छ भने पनि नेपाली काङ्ग्रेसमा त्यत्रो ठुलो ड्रास्टिक चेन्ज किन आउँदैन भनेदेखि त्यो चाहिँ नि तपाईँको गगन थापा पछि आउट भएर शेरबहादुर देवा पछि इन हुने होइन। यसमा
1: जस्तो उल्टिने कुरा पनि त अघि तपाईँले भन्नुभयो नि त, यसको हस्ताक्षरको कुराहरू होला, बहुमतको कुराहरू होला, विशेष अधिवेशनको कुराहरू होला, सबै कुरा हेरिएला नि त होइन,
0: सबै हेरिन्छ, सबै डिभिजन बेन्चले सबै हेरेर गरेका छ होइन, त्यहाँको दुईजना न्यायाधीशले सबै हेरेर गर्नुभएको छ, निर्वाचन आयोगले पनि सबै हेरेर निर्णय गरेका छ होइन, अब हुने फुल बेन्चको बहसमा पनि हुने हेर्ने त्यही त हो नि, नयाँ कुरा त कुनै
1: कतै यो संवैधानिक इजलासमै जानुपर्ने अवस्था त आउँदैन नि होइन, यो विवाद
0: होइन, त्यसमा अब यो
1: संविधानको व्याख्याकोमा पनि गम्भीर प्रश्नहरू उठेको भनेर चाहिँ कतै यसलाई लम्ब्याउने
0: होइन, जाँदैन, मैले त्यस्तो जाने अवस्था देख्दिनँ। अब यो राजनीतिक दल सम्बन्धी एउटा चाहिँ नि विवाद हो, उहाँहरूको चाहिँ यो देशको एउटा ठुलो राजनीतिक दल मध्येको एउटा राजनीतिक दल हो नेपाली काङ्ग्रेस, त्यसमा चाहिँ अदालतले पनि सकेसम्म लम्ब्याएर धेरै ढिला पनि गर्नु हुँदैन, यो चाहिँ हुनेसम्म अदालतले पनि यसलाई अग्राधिकार दिएर हेर्छ होला मेरो विचारमा हगि, त्यस कारणले त्यसरी यसलाई टुङ्ग्याउनुपर्छ, टुङ्गिन्छ, र यसमा कोही पनि मैले नेपाली काङ्ग्रेसका मान्छेहरू खुसी हुने अथवा दुखी हुने यो दुइटै चाहिँ उहाँहरूको बचकना हो, उहाँहरू दुइटै पक्षले त्यो गर्नुपर्ने केही जरुरी छैन, मैले देखाएको छैन।
1: यो मुद्दालाई कानुनी भन्दा बढी राजनीतिक विवादलाई अदालतमा लैजाने प्रयास भनेर बुझ्न मिल्छ त्यसो भए?
0: होइन, मिल्छ, यो राजनीतिक कुरा अब तपाईँको चाहिँ नि हामी दुईटा पार्टीका सभापति हुने को हुने भन्ने चाहिँ नि विवादलाई लिएर जाने, अदालतमा लगेर विवादित बनाउने, यी सब कुराहरू गर्नुभन्दा पार्टीभित्रै आफूले बहुमत सिद्ध गर्ने र आफूले चाहिँ के अरे निर्णय गराउनेतिर मान्छे जानुपर्छ, राजनीतिक दलका मान्छेहरू जानुपर्छ, अदालतकै भर पर्ने, अदालतकै पछि लाग्ने, अदालतले जे निर्णय गरिदिन्छ त्यतैतिर लाग्ने भन्दा अदालतले यद्यपि विवाद आइसकेपछि निर्णय गर्नैपर्छ, अदालतले हेर्नुहोस् अदालतले नाइ भन्न सक्दैन, तर पनि चाहिँ राजनीतिक दलहरू भनेको आफै मिल्ने र आफैले गर्ने कुरा हो। हामीले विश्वमा ठूला ठूला राजनीतिक दलहरूले देश चलाइराखेका छन्, उनीहरूको आन्तरिक कुरामा यसरी यत्रो ठूलो अदालतमा गएर आन्तरिक कुरामा ठूल्ठूलो विवाद भएको हामीले देखेका छैन कि, त्यस कारणले यो राजनीतिक दलको आफ्नो मतलब चाहिँ आफ्नो हैसियत अनुसारको काम गर्न उहाँहरूले नसक्नु भएको, त्यहाँभित्र विश्वासको वातावरण नभएको, त्यहाँभित्र एकाअर्कामा सही सुन्दरता नभएको देखिन्छ। नेपाली काङ्ग्रेस जस्तो यत्रो एउटा चाहिँ ऐतिहासिक पार्टी र एउटा डेमोक्रेटिक पार्टीले यस्तो किसिमको स्थिति नेपाली काङ्ग्रेसमा आउनु हुँदैन थियो, आएको छ, र उहाँहरू मिल्नुहोस्, मिलेर जसले जित्छ त्यसलाई मानेर जानुहोस् नेपाली काङ्ग्रेसका साथीहरू भन्न चाहन्छु।
1: होइन, तपाईँको कानूनी विश्लेषण अनुसार पुनरावलोकनले अघिल्लो फैसला उल्ट्याउने सम्भावना वा चाहिँ यथावत राख्ने सम्भावना कतिको देख्नुहुन्छ, कुन आधारमा?
0: अब हेर्नु, अब यसमा मैले तपाईँलाई अघि सुरुमै पनि निवेदन गरिसके, यसमा टेक्निकल कुरा जस्तो अर्को पक्षलाई सुनवाईको मौका नदिएको रहेछ ल है भनेर चाहिँ पुनरावलोकनको निष्कर्ष दिएको देखिन्छ, अब अर्को पक्षलाई सुनवाईको मौका दिने विषय मात्रै हो यो भन्ने देखिन्छ त्यो अहिलेको चाहिँ पुनरावलोकनको आदेशमा।
1: तर संस्थापन पक्षको त निकै ठुलो गम्भीर आशंका छ नि त, फेरि शेरबहादुर देउबाजी आउँदै हुनुहुन्छ होइन हङकङबाट, ठुलै सन्देश बोकेर
0: मान्छे एउटा व्यक्ति कोही कताबाट आउँदै हुनुहुन्छ है, अब कहाँ जाँदै हुनुहुन्थ्यो, कहाँबाट कता,
1: अघि नेपाली कंग्रेसका सहमहामन्त्रीले मलाई भन्दै हुनुहुन्थ्यो रवि र बालिनले चाहिँ कंग्रेसमाथि खेले, न्यायालयमाथि खेल्न लाए भन्दै हुनुहुन्थ्यो होइन भर्खर यसभन्दा।
0: अब रवि बालिनजीहरूले न्यायालयमा खेल्ने त्यो मैले कहीँबाट पनि देखाएको छैन है,
1: तर उहाँले चाहिँ आरोप लाउनु भएको थियो सहमहामन्त्रीले भर्खरै,
0: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है, अदालतले यस किसिमको कसैको खेलाइमा लाग्ने,
1: अब गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कंग्रेसमा सभापति शेरबहादुर देउवालाई नै स्थापित गर्ने, नेकपामा प्रचण्डलाई गर्ने, एमालेमा ओलीलाई गर्ने रविको डिजाइन हो यो भन्नुभयो उहाँले भर्खरै।
0: होइन, त्यो त्यो त कस्तो देखिन्छ भने अब त्यो कसैले मनको लड्डु घिउसँग खानुको अर्थ अर्कै होला है, तर मलाई लाग्छ यी तिनटै पार्टीमा अहिले चाहिँ यी तपाईँले अघि नाउँ लिनु
1: भर्खरै
0: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है, अदालतले यस किसिमको कसैको खेलाइमा लागि,
1: अब गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कंग्रेसमा सभापति शेरबहादुर

0: नयाँ मान्छेले नयाँ सोचमा काम गर्नुपर्ने अवस्था छ। अब तपाईँ फेरि ब्याक टु मंगलमान भएर उही पुरानो चाहिँ तपाईँको बुढा नेतृत्वमा जाने उही पुरानो तरिकाले चाहिँ यी तिनवटा पार्टी चलाउने हो भने त त्यो पार्टीको औचित्य सिद्धिन्छ भन्ने लाग्छ मलाई।
1: भनेपछि जाँदा जाँदै यसको कानुनी जुन बहस अब होला पूर्ण इजलासमा त्यो जाला केही समयसम्म अदालतले यसमा चाहिँ डिस्कस छलफल चाहिँ गर्ला, दुई पक्षको चाहिँ बहसलाई सुन्ला, तर अन्तत गत्तो नेपाली कंग्रेसले चाहिँ लोकतान्त्रिक पद्धतिबाट महाधिवेशनले नै उसलाई चाहिँ कमजोर बनाउने कि बलियो बनाउने, को आउने को नआउने भन्ने कुरा क्लियर छ होइन यो अदालत भन्दा
0: क्लियर छ। र नेपाली कांग्रेस अहिले जुन अवस्थामा छ त्यही अवस्थामा महाधिवेशन हुन्छ, दुवै पक्ष मिलेर महाधिवेशनमा जानुको कुनै अर्थ छैन, त्यो जानै पर्छ, नजानुको कुनै अर्थ छैन, जानै पर्छ उहाँहरू दुवै पक्ष मिलेरै। र त्यहाँ गइसकेपछि झन्डै 6 लाख मान्छेहरूले त्यहाँ चाहिँ रिन्यू गरेछ, अहिले अनलाइन रिन्यू गरेछ, त्यत्रो मान्छेले रिन्यू गरेको पार्टीमा यस किसिमको चाहिँ टेक्निकल विवाद चाहिँ उहाँहरूले उठाउनु हुँदैन। र त्यहाँ चाहिँ जसले जित्छ उसले चाहिँ महाधिवेशनमा जित्नेले पार्टी चलाउँछ, अर्को चाहिँ बस्छ। त्यस कारणले चाहिँ उहाँहरू जस्तो डेमोक्रेटिक पार्टीले अब यो पिटण्डा गर्ने, कसैलाई स्वागत गर्नेका नाउँमा चाहिँ हो हल्ला गर्ने, कसैलाई अनावश्यक आक्षेप लगाउने, यी सब कुराहरू चाहिँ उहाँहरू जस्तो एउटा डेमोक्रेटिक पार्टीका नेताहरूले गर्न सुहाउँदैन भन्छु मैले।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ आउनुहुन्थ्यो कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: ब्याङ्की खैमत बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ दे निल पर्दिमो न्यो तने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी संदेश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
2: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: निकायबाट बजारमा आपूर्ति नै नहुने गरी अभाव नरहेको भनिन्छ. अर्कोतिर उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो छ. यदि ग्यास पर्याप्त छ भने बजारमा किन पाइँदैन? आपूर्ति व्यवस्थापनमा समस्या हो कि वितरणमा? कृत्रिम अभाव सृजना भइरहेको हो कि उपभोक्तामा फैलिएको त्रासले माग अस्वाभाविक रूपमा बढ़ाएको हो? कतै मौकाको फाइदा उठाउने प्रवृत्ति त बढ़िरहेको छैन? यी प्रश्नको स्पष्ट जवाब उपभोक्ताले खोजिरहेका छन्। ग्यास मात्रै होइन, पछिल्लो समय सामान्य नागरिकको अर्को ठूलो चिन्ता दैनिक खाद्य वस्तुको मूल्य भनेको छ. भान्सामा दिनहुँ चाहिने चामल, दाल, खानेतेल, तरकारी, फलफूल, मसला तथा अरू खाद्य सामग्री किन्न जाँदा पहिलेको तुलनामा बढ़ी रकम खर्च गर्नुपर्ने अवस्था छ. आमदानी त्यही छ तर खर्च बढ़िरहेको छ. महिनाको निश्चित कमाईबाट परिवार चलाउने निम्न तथा मध्यम आय भएका परिवारको लागि यस्तो मूल्य वृद्धिले प्रत्यक्ष दबाव सृजना गरेको छ. बजारमा एउटा वस्तुको मूल्य बढ्दा यसको असर एउटा वस्तुमा मात्रै सीमित हुँदैन. खाद्यान्न, तरकारी, तेल, ग्यास, यातायात लगायत दैनिक आवश्यकताका क्षेत्रमा एकसाथ खर्च बढ्दा परिवारको समग्र बजेट नै प्रभावित हुन्छ. भान्साको खर्च बढेपछि शिक्षा, स्वास्थ्य, कपड़ा र अरू आवश्यकताका लागि छुट्याउने रकम खुम्चिन थाल्छ. त्यसैले बजारमा केही रूपियाँ मूल्य बढ्नु व्यापारीका लागि सामान्य हिसाब हुन सक्छ, तर सीमित आमदानी भएको परिवारको लागि त्यसले महिनाभरिको आर्थिक हिसाब नै बिगार्न सक्छ. तर मूल्य किन बढ्यो भनेर उपभोक्ताले प्रश्न गर्दा सधैं स्पष्ट उत्तर पाउँदैनन्. नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न संवैधानिक र कानूनी व्यवस्था छ. गुणस्तरीय वस्तु तथा सेवा पाउनु, वस्तुको मूल्य र गुणस्तरबारे सही सूचना पाउनु, सही नापतौलमा सामान किन्न पाउनु, असुरक्षित तथा गुणस्तरहीन वस्तुबाट जोगिनु र हानि पुगेको अवस्थामा क्षतिपूर्ति माग्न पाउनु उपभोक्ताको अधिकार हुन्. कागजमा हेर्दा उपभोक्ता कमजोर छैनन्, उनीहरूलाई अधिकार दिइएको छ र ती अधिकार संरक्षण गर्ने राज्यका निकाय पनि छन्। तर समस्या कानूनमा अधिकार लेखिएर मात्र समाधान हुँदैन, ती अधिकार बजारसम्म पुगे कि पुगेनन् भन्ने मुख्य कुरा हो. यस्तो अवस्था आज मात्रै आएको होइन. नेपालमा समय समयमा कुनै न कुनै वस्तुको अभाव हुने, मूल्य अचानक बढ़ने, कृत्रिम अभाव र कालो बजारीको चर्चा चल्ने अनि सरकारले अनुगम र कार्यवाहीको घोषणा गर्ने क्रम लामो समयदेखि दोहोरिँदै आएको छ. समस्या आएपछि केही दिन अनुगमन तीव्र हुने, केही पसलमा कार्यवाही हुने र समय बित्दै गएपछि फेरि पुरानै अवस्थामा फर्कने हो भने त्यसले दीर्घकालीन समाधान दिन सक्दैन. त्यसैले प्रश्न बजार अनुगमन हुन्छ कि हुँदैन भन्ने मात्र होइन, अनुगमन कति प्रभावकारी छ भन्ने हो. बजारमा गलत काम गर्नेलाई कार्यवाहीको डर छ कि छैन, उपभोक्ता ठग्ने व्यवसायमाथि हुने

0: कार्यवाही उसको गलत कामको तुलनामा पर्याप्त छ कि छैन, अनुगमन ठूला उत्पादक आयातकर्ता र वितरकसम्म पुगिरहेको छ कि खुद्रा पसलमा मात्र सीमित छ, वस्तुको मूल्य उत्पादक वा आयातकर्ताबाट उपभोक्ताको हातसम्म आइपुग्दा कुन तहमा कति बढ़िरहेको छ भनेर निगरानी गर्ने प्रणाली कति बलियो छ। अर्कोतर्फ उपभोक्ता आफै कति सचेत छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। हामी सामान किन्दा बिल कति माग्छौ, मूल्य सूची हेर्छौं कि हेर्दैनौ, र ब्याकेटमा लेखिएको उत्पादन र उपभोग्य मिति जाँच गर्छौं कि गर्दैनौ, तोकिएको भन्दा बढ़ी मूल्य लिएको अवस्थामा प्रश्न गर्छौं कि गर्दैनौ, ठगिएको महसुस हुँदा सम्बन्धित निकायमा उजुरी गर्छौं कि यस्तै हो भनेर घर फर्कन्छौं। उपभोक्ता अधिकारका लागि काम गर्ने संघ संस्थाहरूको भूमिकामाथि पनि यही बेला प्रश्न गर्नुपर्ने हुन्छ। वर्षभरि उपभोक्ताको समस्या उठाउने, बजारको निगरानी गर्ने र सरकारलाई जिम्मेवार बनाउने काम भइरहेको छ कि उपभोक्ता अधिकार दिवस, गोष्ठी, अन्तर्क्रिया र विज्ञप्तिमै सीमित छ। ग्यास नपाएर उपभोक्ता लाइनमा बसेको समयमा उपभोक्ता अधिकार कर्मी कहाँ हुन्छन्? बजारमा खाद्यान्नको मूल्य बढ्दा यसको कारण खोजेर सार्वजनिक बहसमा ल्याउने जिम्मेवारी कसले लिने? सबैभन्दा महत्वपूर्ण प्रश्न, संविधान र कानूनमा बलियो देखिएको नेपाली उपभोक्ता व्यवहारमा किन यति कमजोर छ? आज हामी अहिले बजारमा देखिएको ग्यासको समस्या, बढ़दो खाद्य मूल्य, बजार अनुगमन, सरकारी नियमन, व्यवसायको जिम्मेवारी, उपभोक्ता सचेतना र समग्र उपभोक्ता अधिकारको अवस्थामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। माधवजी, तपाईँलाई उज्यालोमा स्वागत।
1: हस्, धन्यवाद, नमस्कार।
0: आज हामी तपाईसँग उपभोक्ताले खेप्नु परेको जल्दो बल्दो समस्या अहिलेको र उपभोक्ताले ध्यान दिनुपर्ने आफ्ना अधिकारका कुरामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अहिले उपभोक्ताले दुई थरी समस्या, एउटा मूल्य वृद्धिको समस्या, अर्को अभावको समस्या, चामल दाल लगायतका खाद्य वस्तुको मूल्य वृद्धि, ग्यासको चाहिँ अभाव। सबैभन्दा पहिले यो मूल्य वृद्धिको कुरा गरौं। अब हरेक पटक मूल्य वृद्धि हुन्छ, यो अहिलेको मूल्य वृद्धि स्वाभाविक हो अस्वाभाविक हो?
1: धन्यवाद, यो अत्यन्त समय सान्दर्भिक र आम नागरिकको जीवनसँग जोडिएको विषय उठान गर्नुभएकोमा तपाईँलाई र उज्यालो परिवारलाई आभार व्यक्त गर्न चाहन्छु। र अहिले नेपाली उपभोक्ताले झेल्नु परेको विषय दुईटा होइन, तीनवटा हो। तपाईँले अभाव र मूल्य वृद्धि कुरा गर्नुभयो, सँगसँगै गुणस्तर कुरा गम्भीर छ। किनकि त्यो मूल्य र गुणस्तर भन्दा पनि नागरिकको जीवनसँग जोडिएको, स्वास्थ्यसँग जोडिएको अत्यन्त संवेदनशील विषय भनेको गुणस्तरको विषय पनि जोडिएको छ। मूल्य गुणस्तर र अभाव र नाप्तोल चारवटा विषयमा नेपाली उपभोक्ताहरू अहिले अत्यन्त संकटको अवस्थामा रहेको अवस्था छ। विशेष गरी हामी अधिकार कर्मीहरूले नेपाल सरकारलाई विगतदेखि नै, लामो समयदेखि नै उठान गरिएको विषयहरूमा सरकारले उपभोक्ता अधिकारको विषयलाई प्राथमिकताको विषय नदिँदाखेरि बजारमा अस्वाभाविक रूपमा, कृत्रिम रूपमा मूल्यवृद्धि हुने, उपभोक्ताको अनुहार र वस्तु सेवाको मूल्य तोकिने, बिना कारण पनि मूल्यवृद्धिहरू हुने, मूल्य बढ़ाउनको निमित्त अथवा अन्य चलखेल गर्नको निमित्त कृत्रिम अभावहरू सिर्जना गर्ने, गुणस्तरमा खेलबाड़ गर्ने, दूध, तरकारी, फलफूल, माछा मासु जस्ता विषयहरूमा मिसावट गर्ने, विभिन्न प्रकारका विषादीहरू प्रयोग गर्ने र नेपाल सरकार तोकेको स्ट्यान्डर्ड भन्दा कम हुने किसिमका समस्याहरू जिउका तिउँछन् र सँगसँगै वस्तुको मूल्य बढ्दै जाने, मूल्य पनि बढ्ने र गुणस्तर पनि घटाउने र नापतोल चाहिँ घट्ने, मूल्य बढ्ने, वस्तुको तौल घट्ने किसिमका समस्याहरू जिउका तिउँछन्। अहिले विशेष गरी चामल, तरकारी, फलफूल, माछा मासु, त्यस्तै गरी केही दिनदेखिबाट जुन खाना पकाउने एलपीजी ग्यासमा जुन समस्याहरू देखिएको छ, यसमा चाहिँ नेपाल सरकारको दीर्घकालीन रूपमा आपूर्ति नीति नहुँदाखेरि र बजारमा सप्लाई चेन जुन हाम्रो आपूर्ति प्रणाली छ, विशेष गरी सबै प्रकारका वस्तुहरू, विशेष गरी सेवाभन्दा वस्तुहरू हामी अन्यसँग निर्भर रहनु परेको र त्यो आपूर्ति श्रृङ्खला नटुटाउनको निमित्त नेपाल सरकारले दीर्घकालीन रूपमा आपूर्ति सप्लाई चेन नबिगार्नको निमित्त तीन तहको सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार बीच समन्वयात्मकमा काम गर्नुपर्ने थियो, त्यो कुनै पनि कामहरू गरिएन। विशेष गरी बजारलाई स्वच्छ बनाउनको निमित्त, आपूर्ति श्रृङ्खला नटुटाउनको निमित्त आपूर्ति नीति, बजार नीति, उपभोक्ता नीति र जुन बिग्रेको सप्लाई चेनलाई ट्र्याकमा ल्याउनको निमित्त हाम्रा संयन्त्रहरू, विशेष गरी वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, केन्द्रीय बजार अनुगमन समिति, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, स्थानीय सरकार, प्रदेश मार्फतका निकायहरू बीचको आपसी समन्वयमा अनुगमन, नियमन र स्वच्छ बजार कायम गर्नको निम्ति जे काम गर्नुपर्ने थियो र विशेष गरी संघीय रूपमा उपभोक्ता संरक्षण ऐन 2075 र नेपालको संविधान 2072 धारा 44 कले प्रत्यावृत गरेको गुणस्तरीय वस्तु र सेवा उपयोग गर्नपर्ने अधिकार स्थापित गर्नको निमित्त जे कामहरू गर्नुपर्ने थियो ती कामहरू गर्दै गर्दा नेपाल सरकार चुकेको र सरकारका ती निकायहरू प्रभाव र दबावमा परेका कारणले गर्दाखेरि यस्ता किसिमका समस्याहरू आज मात्रै होइन, हिजका दिनमा नेपाली उपभोक्ताहरूले गाडीमा सड़कमा गुडिरहेको अवस्थामा ग्यास खोज्नु परेको अवस्था विद्यमान कायम थियो। नाकाबन्दीको समयमा, भूकम्पको समयमा, प्राकृतिक विपत्तिको समयमा र विभिन्न कालखण्डहरूमा नेपाली उपभोक्ताहरूले अत्यन्त चरम संकट बेहोर्नु परेको अवस्था थियो। त्यस्ता किसिमका चरम संकट बेहोर्नु परेको अवस्थामा आम संचार माध्यमबाट हामी अधिकार कर्मीहरूले विभिन्न कालखण्डमा गठित भएका विभिन्न सुझाव दिने समितिहरूले दिएका निर्देशनहरूलाई नेपाल सरकारले अक्षरशः कार्यान्वयन नगर्दाखेरि बेला बखत होइन कि अहिले हामीले नथा पाउँदा हिसाबले बिहान उठेदेखिबाट बेलुका सुत्ने बेलासम्म कुनै न कुनै रूपमा वस्तु र सेवामा नेपाली उपभोक्ताहरू ठगिरहेको अवस्था छ। विडम्बना छ। हेर्नुहोस्
0: माधवजी, अब कर्मेश्वर कुरा गर्दै जाउँ। अघि तपाईँले भन्नुभयो त्यो भूकम्प नाकाबन्दी, यो विशेष परिस्थितिमा अभाव हुनु, मूल्य वृद्धि हुनु त्यो स्वाभाविक थियो होला त्यो बेला। अहिले त त्यस्तो खालको कुनै विशेष
1: छैन।
0: अहिले चाहिँ के, यो सरकारले जसरी गर्नु पर्थ्यो, विगतका सरकारहरूले जेमा चुके त्यो सरकार, अहिलेको वर्तमान सरकारले त्यो पहिलेका चाहिँ गल्ती कमजोरीलाई चाहिँ सुधार्दै अगाडि बढ्ने भनेर जे खालको नीति बनाएको थियो, ती नीति बनाउँदा बनाउँदै पनि नसकेको, वा यो व्यापारीहरूको दबाव अथवा अरू खालको चाहिँ कारणले गर्दाखेरि चाहिँ यो भइरहेको,
1: अहिलेको अवस्था अलिक फरक छ। विशेष गरी अमेरिका इरान युद्ध, पश्चिमा देशहरूको युद्धको समयमा भारतमा पनि जुन किसिमको फ्युल क्राइसिस भयो, उनीहरूले पनि आफ्ना एलपीजीका व्यवसायी घरेकलाई नयाँ नयाँ नीतिहरू ल्याउने गरे, त्यो अवस्थामा नेपाल सरकारले पनि 7.1 केजी सबै उपभोक्ताकामा समानुपातिक न्यायचित रूपमा वितरण प्रणाली होस् भनेर 7.1 केजीको ग्यासको सिलिन्डर भने प्रिपारी गरे, त्यो बेला एकदम ठिक थियो। त्यो हामीले पनि स्वागत गरेको हो, किनकि आपूर्ति श्रृङ्खला बनाउनको निम्ति, सबै सब कहाँ पुर्याउनको निम्ति त्यो नियम ठिक थियो। जब त्यो केही समयको लागि 15 दिने भनेर सूचना मार्फत जारी गरियो भन्ने काम पनि गरियो, जब 15 दिन पश्चात त्यसलाई विभिन्न बाहनामा लामो समयसम्म लम्ब्याउने काम गरियो, त्यो पिछको अवधिमा गर्नुपर्ने कामहरू नेपाल आयल निगमले गरेन। त्यो अहिलेको मुख्य समस्या भनेको नेपाल आयल निगमको व्यवस्थापकीय क्षमतामा गम्भीर प्रश्न उठेको पिछको समयमा जो उद्योगमा रहेका सबै हामीलाई फिलिङमा टन्न भरेर राख्नुपर्ने, हामीसँग जति पनि धुवान क्षमता भएका बुलेटहरूमा भरिनुपर्ने र जति पनि हामीसँग भएका करिब 1,70,00,000 भन्दा बढी भएका सिलिन्डरहरू आदि भने पनि भर्नको निमित्त उत्प्रेरित गर्ने पनि काम गर्नुपर्ने थियो। तर त्यो बेलामा चलेको छ, उयो चल्छ भन्ने हिसाबले सबै चलिहाल्यो, अनि 2 दिन पनि तातेपछि सेलाउने परिपाटीले गर्दाखेरि समस्या सिर्जना भएको अवस्था हो। अर्को चाहिँ कुरा के हो भन्नाले भने, यो हाम्रो अलिकति राज्यको नीति, विशेष गरी नेपाल सरकारको नीति नै डुवेल भयो। सरकार आफै भन त स्वच्छ ऊर्जा मार्फत अब हामी हरितीकरण गर्ने, आयातलाई विस्थापित गर्ने, ग्यास लगायतका प्रयोग गर्नेलाई कम प्रयोग गर्ने, यसले वैदेशिक हाम्रो संस्कृतिमा असर गर्यो, वैदेशिक व्यापार घाटा उच्च भयो, यसलाई कम गर्ने भनेर सरकार आफै भन्छ। आफै के गर्यो नेपाल सरकारले बजेट मार्फत भन्दा घरेसी उपभोक्ताहरूलाई पनि बिजुली नै भेट्ला गर्ने काम गर्यो। जो नागरिकहरू इन्डक्सन विभिन्न हिसाबले बिजुलीतर्फ थोरै चाहिँ फड्किन खोजिरहेका उपभोक्ताहरूलाई पनि त्यही ग्यास प्रयोग गर्नको निम्ति बाध्यकारी अवस्था पर्यो। यो बेला सरकारले के गर्नु पर्थ्यो भनेर भने, ल घरेसी उपभोक्ताहरूलाई 100 युनिटसम्म पैसा नलिदिने, 50 युनिटसम्म पैसा नलिदिने, किनकि तपाईँहरूले सबै किसिमको इलेक्ट्रिक आफूसँग भएका जगहरू, आफूसँग भएका सबै कुरा प्रयोग गर्नुहोस् भनेर उत्प्रेरित गर्नुपर्ने काम गर्नुपर्ने ठाउँमा सरकारले के गर्दा डिमोरलाइज गर्ने काम गर्यो, अझै त्यसलाई डिमोसन गर्ने काम गर्यो भन्ने बित्तिकै सरकारको नीतिले गर्दा यस्तो किसिमको प्रेसर परेको छ।
0: एउटा तपाईँले भने आयल निगमले एउटा सुरुदेखि नै जे योजना बनाउनु पर्थ्यो त्यो
1: बनाएन,
0: अर्को सरकारले बजेट मार्फत चाहिँ बिजुलीमा 50 युनिट भन्दा बढी प्रयोग गर्ने भ्याटको जुन नियम लागू गर्यो, त्यसले गर्दाखेरि चाहिँ उपभोक्ता त्यो
1: ग्यास पनि फर्किए,
0: बिजुलीमा प्रयोग गर्ने पनि ग्यासतिर
1: फर्के। किन भन्नु भने हामी कहाँ कुनै पनि किसिमको मूल्यको मापदण्ड छैन, भ्याट 5% भनिन्छ, कसरी लिन्छ के गर्छ भन्ने कुरा, नागरिक आजको दिनमा पनि सेवा सर्भिस चार्ज तिर्नु परेको अवस्था छ भनिसकेपछि, हामीले जस्तो बजारमा हाम्रो जस्तो सबै कुराको चाहिँ सिस्टमेटिक नबनेको ठाउँमा सरकार सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने थियो, सरकार जिम्मेवार बनेन। त्यस कारणले यसको परिणामस्वरूप के भयो भन्दा ठूलो प्रेसर पर्यो, यो समस्या अझै लामो समय जान्छ। आजको दिनमा अस्ति पनि संसदीय समितिमा ठूलो छलफल भयो, आज हामीसँग रनिङ सिलिन्डर कति हो, कुन उद्योगको कति सिलिन्डर छ, कहाँ सिलिन्डर छ। तपाईँ म अस्ति कुनै जिल्लाको एउटा अलिकति ग्रामीण क्षेत्र जाँदै गर्दा एउटा गाउँको पसलमा साङ्लाले बाँधेका 20-30 सिलिन्डर, जो फलाम खिया लगाइसकेका सिलिन्डर बाँधिएको छ भनेपछि, क्राइसिसको बेला त त्यस्ता सिलिन्डर पनि बजारमा आउँछन् भनिसकेपछि, त्यो कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारसँग हिजो हामीले धेरै सुझावहरू दिएका थियौँ सरकारको लागि। आज घरैसी र व्यावसायिक रूपमा फरक गर्ने, मूल्य फरक गर्ने विभिन्न कालखण्डमा कुराहरू उठे, रातो रङ र हरियो रङका सिलिन्डरका कन्सेप्टहरू आए, यो विभिन्न सिलिन्डरको चाहिँ तौलै फरक गर्ने भन्ने कुरा आए। अब अहिले पनि त्यही हो, यो 2-4 दिन अभाव भएको बेलामा संसदीय समिति, मन्त्रालय, प्रधानमन्त्री कार्यालय, हामी अधिकार कर्मीहरू, उद्योगी, विक्रेता, सञ्चार माध्यम हामी तात्छौँ, बिस्तारै त्यो सल्भ हुन्छ, हामी सबै के हो त सेलाउँछौँ, हो यो परिपाटीलाई के हो त अन्त्य गर्नको निमित्त
0: पछि जाउँला, के कसरी अन्त्य गर्ने भनेर पछि जाउँला। यसमा अलिकति मैले जोड्न लागे, उपभोक्ताहरू आफैको चाहिँ यसमा कतिको कारण दोष, उपभोक्ताको कारण, जस्तो उदाहरणको लागि अहिले ग्यास अभाव छ भन्ने बित्तिकै 15-20 दिनलाई पुग्ने घरमा ग्यास छ भने पनि भर्न पर्यो, नत्र त नपाइएला कि भनेर सबै चाहिँ भाजदी सिलिन्डर बजारमा पुग्दाखेरि पनि अभाव देखिएको होइन।
1: होइन, उपभोक्तालाई म दोष दिन्न, किनभने तपाईँलाई अहिले पनि मैले जोडेँ, नेपाली उपभोक्ताले हामी भन्छौँ नि कालरात्री भन्छौँ नि, कालरात्रीको रात त्यो काट्नको निम्ति भित्र हुलेका खसी बोकाको जस्तो अवस्था नेपाली उपभोक्ताको छ नि त। राज्यले कहिले आपूर्ति आश्वस्त गर्यो, कहिले ग्यारेन्टी गर्यो? हिजो भूकम्पको समयमा, नाकाबन्दीको समयमा त कति दुःख कष्ट गरेर एउटा सुत्केरी, एउटा अवोध बालक, अशक्त वृद्धले तातो पानी खान पाएन, दिन सकेन राज्यले। राज्यले आपूर्ति व्यवस्था सुदृढ गर्छु म आश्वस्त गर्छु भनेर ग्यारेन्टी गरेको छ, आजसम्म कुनै वस्तु र सेवा ग्यारेन्टी दिन सकेको छैन। त्यसकारणले केही उपभोक्ताहरू आज हामी कमसेकम नेपाल ग्यास प्रयोग गर्ने चाहिँ करोडौं उपभोक्ताहरू छौँ भनौँ न, अहिले विद्यार्थी मजदुर विभिन्न क्षेत्रमा भएका गाउँ गाउँसम्म पनि यो ग्यास पुगिसकेको छ। त्यो बाध्यात्मक अवस्थामा परेकाले एउटा ग्यास 15 दिन घरमा पुग्दैछ भन्दाखेरि उसको घरमा 80 वर्षको बिरामी बा हुनुहुन्छ, के भन्छ 6 महिनाको उसको घरमा लिटो खानुपर्ने सानो बच्ची छ, 50 वर्षको चाहिँ आमा हुनुहुन्छ, सुत्केरी बुहारी होला, सुत्केरी श्रीमती होला, बहिनी होला, कोही होला, त्यस्तो अवस्थामा उसँग 15 दिन पुग्ने ग्यास छ भन्दा ऊ एउटा उसँग सिलिन्डर हिजो राज्यको नीति व्यवसायको नीतिले गर्दाखेरि बाध्यात्मक रूपमा एउटा हुने दुईटा किन्यो, दुईटा हुने तिनवटा किन्यौं, घरको गाँस कटाएर चामल भात नखाएर ग्यास सिलिन्डर किनेका नेपाली उपभोक्ताहरू छन्। आपत परेको अवस्था किन्ने अनि अहिले 15 दिन पुग्ने ग्यास छ, एउटा ग्यास सिलिन्डर कसैले स्टक किन्न गयो भने त्यसलाई दोष दिएर आफ्नो क्षेत्र लुगाउन पाइन्छ? पाइँदैन। किन भन्नुहोला भने यदि कोहीसँग त्यस्तो ग्यास थियो भने टेकुका होस् अथवा कुनै उद्योगमा कोही व्यक्ति कोही नागरिकहरू 2021 सयको ग्यास किन्नको लागि अर्को 3,000 रुपियाँ खर्च गरेर ट्याक्सी चढेर बाध्यात्मक रूपमा जानु परेको अवस्था छ। साउने झरीमा गएर झमझम पानी परेको छ, लामखुट्टे टोकाएर ग्यास लिनु परेको छ, ऊ भएर गएको छैन, ऊ रहरले गएको छैन। त्यसकारणले विशेष गरी सरकारका निकायहरूले जसरी उपभोक्तालाई दोष दिएर आफू पानीमाथिको ओभान भन्ने काम गरेका छन्, त्यसपछि त मैले यो विभिन्न माध्यमहरू मार्फत चाहिँ यो खेद प्रकट गर्ने गरेको छु, किनकि त्यो निरीह नागरिकलाई, त्यो एउटा चाहिँ बिलागमन नम्बरको नागरिकलाई कहाँको ढाडा दिनुपर्ने ठाउँमा उल्टो तैँले गर्दा फेरि बजारमा अभाव भयो भनेर दोष दिने काम गरेको छ, आफ्नो क्षमता आफ्नो योग्यता लुकाउने अनि त्यो नागरिक दोष दिने काम गरेको छ। म चाहिँ कदापि मान्दिनँ 1% 2%ले 1,000 ल समग्र ग्यासका उपभोक्ता मध्ये 1,000 व्यक्तिले दुईटा सिलिन्डर भरेर राखे होला रे, त्यो 1,000 नजिक मानेर त्यो अन्त्यभन्दा बाहेकका हजारौं नागरिकले दोष दिने काम हुँदैन। उपभोक्ता कारणले गर्दा कुनै पनि हातमा यो किसिमको क्राइसिस भएको होइन, न हिजो भएको थियो न आज हुन्छ न भोलि हुन्छ। त्यसकारणले नेपाली उपभोक्ताहरू यो मानिमा धेरै जिम्मेवार छन्, धेरै सचेत छन्, धेरै जागरूक छन्। होइन भने त आज पनि त लुटपाट हुन्थ्यो, तोडफाट हुन्थ्यो होला नि त। नागरिकहरू संयमतापूर्वक गएर लाइन बसेर सरकारलाई सहयोग गरेको अवस्था हो।
0: माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी उपभोक्ता अधिकारको विषयमा कुराकानी गरिरहेका छौँ। हामीले अहिले चाहिँ उपभोक्ताले खेपिरहेको तात्तातो विषय यो ग्यासको कुरा गरिरहेका छौँ। हामी अहिले एकछिनपछि यो उपभोक्ताले जान्नै पर्ने कुरा लगायतका अरू कुरा पनि गर्छौँ। अहिले नै तपाईँहरू पनि एउटा चाहिँ अभियान चलाइरहनु भएको छ उपभोक्ता अधिकारको विषयमा, पहिलेदेखि नै काम गर्दै आउनु भएको छ। यो ग्यास अभावको अहिलेको तत्कालको समस्या समाधान गर्न चाहिँ के पहल भइरहेछ, तपाईँहरूले के गरिरहनु भएको छ, सरकारले कचकचाउने सम्बन्धी ठाउँमा जाने र अब के भयो भने चाहिँ यो छिटै समाधान हुन्छ?
1: विशेष गरी अहिले पनि मैले भने अब हामी बिस्तारै हाम्रो उत्पादन हामी भनिरहेका छौँ, हामी बिजुलीमा आत्मनिर्भर भइयो। अहिले ऊर्जा मान्य ऊर्जा मन्त्रीले बिजुलीको मूल्य घटाएर पनि उपयोग बढाउने भनेर ऊर्जा मन्त्रालय लागिरहेको छ, अर्थ मन्त्रालयले 5% कर भ्याट लगाइदिएको छ भने सबैभन्दा पहिला मन्त्रालयमा नीतिगत रूपमा स्पष्ट हुने काम हुनु पर्यो। अर्को कुरा, हामी यो ग्यास लगायतको कुराहरूलाई बिस्तारै हामी के हो त हामी ऊर्जामा आत्मनिर्भर भयो, हामी धेरै उत्पादन भयो, हामी चाहिँ बजार खोजिरहेका छौँ, बङ्गलादेशतिर लाने भन्ने कुरा गरेका छौँ, तर हामीले प्रयोग गर्न पाएका छैनौँ बढीभन्दा बढी मात्रामा डोमेस्टिक र व्यावसायिक रूपमा प्रयोग गराउनको निमित्त। यो ग्यासको विकल्प चाहिँ विद्युतै हो है भनेर विद्युतीय सामग्रीहरू नेपाल सरकारले वैकल्पिक ऊर्जा मार्फत, स्थानीय सरकार मार्फत अनुदानहरू दिने, इन्डक्सन इन्फारेटर विभिन्न प्रकारका बिजुली विद्युतीय उपकरणहरू प्रयोग गर्नको निमित्त आम नागरिकलाई आग्रह गर्ने, आश्वस्त पार्ने, सहुलियतको दरले दिने काम एक नम्बर गर्नुपर्छ। दोस्रो नम्बरमा त्यसका निमित्त चाहिने आवश्यक पूर्व तयार हुँदै होला, तर त्योभन्दा अगाडि पनि के त अहिले भनेको चाहिँ आवश्यकता अनुसार बढीभन्दा बढी मात्रामा लिएर आएर समानुपातिक र न्याय क्षेत्रमा वितरण प्रणाली गराउने, जुन जुन कम्पनीका सिलिन्डरमा समस्या देखेको छ त्यसको वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने, र निगमले यसमा के हो भन्दा विशेष गरी नेपालमा एकाधिकारपूर्ण तरिकाले व्यवसायिक कारोबार गरेको, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगम सबैभन्दा बढी जिम्मेवार बन्ने, र जो अनधिकृत रूपमा नागरिकलाई हिजोका दिनमा अस्वाभाविक रूपमा बलजबस्ती सिलिन्डरहरू बेचिएको छ, एउटाको घरमा 8-10 सिलिन्डर होल्ड भएर बसेको छ, आखिर त्यो त राज्यकै पैसा हो, नागरिकको पैसा होइन, जनताकै देशकै पैसा हो, जुन त फलाम होल्ड भएर बसेको छ, त्यसलाई व्यवस्थापन गर्दै अब नयाँ सिलिन्डरहरू बेच्न नदिने, हाम्रो बजारको वास्तविक कुराहरू अध्ययन गर्ने, जुन अस्ति कुरा उठेको छ म्यापिङ गर्ने कुराहरू, सिलिन्डरको संख्या म्यापिङ गर्ने कुराहरू, त्यसको चाहिँ कोडिङ गर्ने कुराहरू, त्यसलाई ट्र्याकिङ गर्ने कुराहरू, जुन कुरा गरेको छ त्यसलाई छिटोभन्दा छिटो लाने, अहिले तत्कालीन रूपमा चाहिँ बिजुलीतर्फ पनि प्रयोग गर्नलाई नागरिकलाई आह्वान गर्ने, त्यो किसिमका आवश्यक न्यूनतम पूर्वाधारहरू राज्यको तर्फबाट तयार गरिदिने, र सँगसँगै अहिले चाहिँ यो छिटोभन्दा छिटो मात्रामा यो ग्यासका जति समस्या देखिएको छ पिडियो बढाएर भारत सरकारसँग कूटनीतिक पहल मार्फत छिटोभन्दा छिटो ल्याएर व्यवस्थापन गर्ने, र अबबाट चाहिँ के हो त भन्दा कमसेकम हामीले 50% भन्दा बढी नागरिकहरूलाई विद्युतीय सामग्री प्रयोग गर्नको निमित्त आकर्षित गर्ने त्यो गराउनको निमित्त उनीहरूलाई लालायित गर्ने काम सरकार तर्फबाट गर्नुपर्छ।
0: एकदम, अब यो तपाईँले ग्यासको कुरा भन्नुभयो, अब हामी अर्को कुरा गरौँ। जस्तो अघि तपाईँले एउटा अभाव, एउटा मूल्य र अर्को गुणस्तरको कुरा गर्नुभएको थियो, यो अहिले चाहिँ उपभोक्ताले भोगिरहेको समस्याको कुरा गर्दा, अब उपभोक्ताकोले सेवामा पनि जस्तो हामीले वस्तुको कुरा गऱ्यौँ, ग्यास र अरू सामानको, अहिले उपभोक्ता एक थरी उपभोक्ता, पासपोर्ट राहदानीको लागि राहतमा सेवाग्राही जो उपभोक्तै हुनुहुन्छ, र अरू चाहिँ यो यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि पनि लाइनमा बस्नुपर्ने बाध्यता छ। अब योतिर चाहिँ तपाईँहरूले यो वस्तुको तिर उपभोक्ताले पाएको समस्या मात्रै हेरिरहनु भएको छ कि सेवातर्फ पाएको समस्यालाई?
1: यस्तो छ, नेपालको संविधान 2072 धारा 44 वस्तु र सेवा क्लियर भनेको छ, उपभोक्ताले उपयोग गर्ने वस्तु र सेवा गुणस्तरहीन भयो, त्यसबाट कुनै प्रकारको शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति भयो भने धारा 44 वस्तु वा सेवा प्रदायकबाट क्षतिपूर्ति भरणा गराउने भनेर संवैधानिक हक नै हाम्रो संविधानले दिएको छ। पासपोर्टको लाइनका कुरा, ग्यासको लाइनका कुरा, अस्पतालमा चाहिँ 1.5 घण्टासम्म लाइन बस्नु परेका कुरा, विभिन्न यो यातायातमा गएर लाइसेन्स लिनको निमित्त लाइन बस्नु परेका कुरादेखि लिएर उच्च माध्यमिक शिक्षामा गएर एनओसी लिन लाइन बस्नु परेका धेरै कुराहरू वस्तु र सेवा क्षेत्रमा न्यायोचित मूल्यमा नेपाल सरकारको उसमा तोकेको मूल्य तिर्न तयार भएको उपभोक्तालाई कुनै पनि बिना झन्झट, बिना अवरोध चाहिँ वस्तु र सेवा उपयोग गर्न पाउने नागरिकको मौलिक हक हो, संविधानले गाइडी गरेको हक हो। तर बिना माने के छ भने सामान्य कुरा लिनको निमित्त यहाँ लाइन बस्नु परेको अवस्था छ। अब ग्यासकै लाइनको कुरा गरियो, अब भन्दाखेरि चाहिँ अब यो सरकारको आलोचना गरे जस्तो हुन्छ, सरकारले अब लाइन होइन, अब पुरै अनलाइन घर घरबाट हुलाकबाट पुर्याइदिन्छु, यो गर्छु त्यो गर्छु भनेर ठुला मिठा मिठा गफ गरे, सञ्चार माध्यममा, सामाजिक सञ्चारमा ठुलो सेवासी वाह वाह भयो, धेरै ठुलो ठुलो चाहिँ धन्यवाद पाइयो, तर त्यो अनुभूति गर्न पाइएन। पाइएन किन पाइएन भनेर भने हामी कहाँ के छ भनेर भने यो कुरा हाम्रो सबै स्वीकार्नुपर्छ। हामी बिना योजना, बिना पूर्वाधार, बिना संयन्त्र हामीले मिठा गफ गरिरहेका छौँ। उही हाम्रो नेपाली उखानमा कुराले त कुनै कुराले कुनै चिउरा भिज्दैन, पानी के चाहिन्छ भने गरी चिउरा भिज्दैन त पानी नै चाहिन्छ, गफले त चिउरा भिज्दैन भने जस्तो गरी हामी के गर्यौँ त भन्दाखेरि क्षणिक रूपमा हामीले वाह वाह गर्यौँ, तर हामीसँग भएका हाम्रा पूर्वाधार, हाम्रो संयन्त्र, हाम्रो भूगोल, हाम्रो यहाँको नागरिकको स्तरदेखि सबै कुरालाई आधार मानेर जबसम्म हामीले यथार्थवादी भएर हामी विश्लेषण गर्दैनौँ तबसम्म के हो त नेपाली नागरिकले, उपभोक्ताले, जनताले हामी जे जेबाट शब्दबाट चाहिँ पुकार गरे पनि प्राप्त गर्न सक्ने अवस्था छैन। तपाईँ पानीको लाइन भन्नु परेको छ, अर्को छोडिदिनुहोस् न, तपाईँ आज पनि गएर काठमाडौँका विभिन्न ठाउँमा ढुङ्गे धारमा गएर हेर्नुहोस्, नागरिकहरू जार बोतल लिएर चाहिँ गाग्री लिएर पानीको लागि लाइन बस्नु परेको छ भनिसकेपछि सामान्य कुरा पनि हामीले के त विगत लामो समयबाट पुरा गर्न सकेनौँ। म आफै पनि करिब 15 वर्षभन्दा बढी जानि नजानिकन यस्ता विषयमा कुराकानी गरेँ, तपाईँ मलको लाइन बस्नु परेको छ, किसानले बाली सकिसके मलको लाइन बस्नु परेको छ, दुध बेच्न लाइन बस्नु परेको छ, कतिपय अवस्थामा त्यो सप्लायरले चाहिँ नलिकिदिने विभिन्न कारणहरू छ। त्यस कारणले यो भुइँ मान्छेको तरकारीको लागि लाइन बस्नु परेको छ, तपाईँ सप्लायरले कुरा गर्नुहुन्छ भने काभ्रे, धादिङ, सिरा, मकनपुरका किसानहरू सप्लायरले चाहिँ विभिन्न वाहनाबाजीमा लाइन बसेर घन्टौँसम्म उत्पादन गरेको लिँदैन कि भनेर त्राईमाम भएर बस्नु परेको छ। भने यो विशेष गरी सबै कुराहरू सँगै सरकारले सक्दैन। उपभोक्ता हित, स्वच्छ बजार, वस्तु र सेवा नियमन गर्ने कुरा संविधानले पनि संघ प्रदेश स्थानीय सरकारको साझा अधिकार भनेर परिमित गरेको अवस्थामा हाम्रा पालिकाहरू, हाम्रो स्थानीय सरकार, प्रदेश सरकारहरू विकास भनेको बाटो बिच गर्यो भने विकास भयो, के भन्छ सडक खन्यो भने विकास भयो।
0: अहिले एकछिनमा आउँला, के गर्यो भने समस्या समाधान होला भनेर म एकछिनमा आउँला। तपाईँले भने जस्तै सरकारले अहिले अझ नयाँ सरकार गठन हुने बित्तिकै यो सेवा कामहरू चाहिँ
1: परेको छैन,
0: अब लाइन होइन अनलाइन भनेर चाहिँ
1: जे जे भने पनि सरकारको प्रचण्डको विषयमा, उपभोक्ता हितको विषय परेको छैन। सरकारको सय बुधे चाहिँ सुशासनको म एउटा बुधा परेको थियो, अनिवार्य रूपमा भन्सारमा एमआरपी बिना सामान ल्याउन नदिने भन्ने कुरा थियो, त्यसबाट पनि सरकार ब्याग भएको छ। यसबाटै प्रश्न हुन्छ, न हिजो न आज, यो कुनै 22 वर्ष भनेको होइन कि सरकारको प्राथमिकताको विषयमा यो भुइँ मान्छेका कुराहरू, उपभोक्ता हितका कुराहरू, स्वच्छ बजारका कुराहरू, प्रतिस्पर्धी बजारका कुराहरू, उपभोक्ताको संविधानप्रदत्त मौलिक हक कार्यान्वयन गर्ने सवालका कुराहरू, उपभोक्ताले प्राप्त गर्नुपर्ने ज्ञानका कुराहरू, उपभोक्ता चाहिँ ले पाउनुपर्ने गुणस्तरीय वस्तु र सेवाको विषयमा पाउनु पर्दैन त सही समयमा। म अहिले कुनै हस्पिटलमा चाहिँ मेरो इन्डोस्कोपी गर्न गएको छु, म तुरन्त पाइनँ, म 7 दिनको समय पाएँ भने मलाई के ठिक भयो र त्यो मैले प्राप्त गर्नु सेवाको कुनै गुणस्तरीय भयो? त्यस कारणले सही समयमा सही वस्तु र सेवाको उपयोग गर्न पाएन भने र मलाई तिर्खेल आइरहेको छ, मैले खाएको पानीले मेरो प्यास मेटिएन भने त्यो अधिकार, त्यो त्यो त्यो चाहिँ प्राप्त गरेको कुनै अवसर रहँदैन। त्यस कारणले यसका लागि चाहिने हामीले भनेका छौँ, अहिलेका सबै संयन्त्रहरू, सबै संयन्त्रहरू भन्छु, म दावाका साथ भन्छु, म 7 दिन 7 रात विषयमा बहस गर्न तयार छु, हाम्रा संयन्त्र सबै फेल भए,
0: राज्यका
1: यी अनुगमन नियमन र स्वच्छ बजार गर्ने नियमन गर्ने संयन्त्रहरू फेल भएका हुन् त, न तपाईँ पटक पटक एकै प्रकृतिका समस्याहरू हामी किन दोहोरेका छौँ, किन ती निकायले यी विषयलाई समाधान गर्न चासो दिएनन्? त्यस कारणले अब सबै कुराहरू संयोजन गर्दै, अहिले तपाईँले भन्नुभयो नि पासपोर्ट लाइन नभन्नुपर्ने कुराहरू, त्यो यातायातमा गएर चाहिँ लाइसेन्स लिन लाइन नभन्ने कुराहरू, एनओसी लिन लाइन नभन्नुपर्ने, सबै विषयलाई वस्तु र सेवा क्षेत्रलाई नियमन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास अङ्गीकार गर्नको निमित्त सबै निकायलाई समन्वय गर्न सक्ने किसिमको एउटा अत्यन्त शक्तिशाली प्राधिकरणको कन्सेप्ट जुन हामीले बारम्बार मैले भन्ने गरेको छु, उपभोक्ता प्राधिकरण
0: तपाईँले यो जुन के गर्यो भने
1: मैले यसमै जुन खोजेको छु आउने भन्दा नि त्यसले मात्रै के हो त यो सबै समस्याको दीर्घकालीन रूपमा नीति बनाउने, अन्तर्राष्ट्रिय राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्ने, ती हिजका दिनका चाहिँ गुड प्र्याक्टिसहरूलाई स्वीकार गर्ने र गलत कुराहरूलाई निरुत्साहित गर्ने, उपभोक्ता शिक्षा सचेतना, तपाईँको उज्यालो रेडियो मार्फत देशव्यापी रूपमा त कार्यक्रम बच्छ नि, यस्ता रेडियोहरूलाई बाट चाहिँ के हो सरकारले भन्दा सरकारले आफ्नो लोककल्याणकारी कुराहरू प्रयोग गराएर उपभोक्ता अधिकार, आज हामी काठमाडौँमा बसेर कुराकानी गर्दा भनेको छ, आज हामीले हुम्ला जुम्ला कालीकोटका दूरदराज होइन गोर्खा चाहिँ त्यो रसुवा नुवाकोटका दूरदराज तराईका चाहिँ दूरदराजमा जहाँ नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने ठाउँमा भएका प्याकेजिङ गरेका खाद्य वस्तु कसरी कस्तो पुगिरहेको होला, त्यसको गुणस्तर मूल्यका विषय के होला, उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सचेत गराउने, स्थानीय सरकारलाई त्यो अधिकारप्रति त्यो अनुगमन नियमन
0: गर्नु। एकछिन पछि आउँछु माधव तिमल सिन्हाजी, अघि तपाईँले भन्नुभयो यो जुन उपभोक्ताहरू चाहिँ सेवा र वस्तुमा जुन ठगिरहेका छन् यसको चाहिँ कारण चाहिँ जुन सरकारको चाहिँ एउटा जिम्मेवार नभएर सरकार असफल भएको हो भनेर अघि तपाईँले
1: सरकारको प्रशान्तको विषयमा यो
0: परेन र त्यो कारणले गर्दा उपभोक्ता मारमा परेका छन्। तर तपाईँहरू जस्ता उपभोक्ता अधिकार कर्मीहरू जसले उपभोक्ता अधिकारको लागि वर्षौंदेखि तपाईँहरूको संस्थादेखि निकै अरू संस्थाहरू पनि हुनुहुन्छ, तपाईँहरू पनि असफल भयो भन्न
1: मिल्दैन? हामीले त संविधानको मा मौलिक हकको रूपमा प्रतिबद्ध गरायो, हामी त के हो र हामी त भोग्ने हो, हामीलाई कुनै कानुनी अधिकार सुनेन भने जस्तो संविधानको मौलिक हकको रूपमा उपभोक्ताको अधिकारलाई स्थापित गराइयो, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर लिखित मौखिक रूपमा विभिन्न फोरममा जानकारी गराइयो। हाम्रो काम भनेको त एडभोकेसी गर्ने, आज म तपाईँको उज्यालो मार्फतद्वारा देशभरका तमाम नेतृत्वकर्ता, नेतृत्व गर्ने पोलिसी लेभलका व्यक्तिहरू, सरकारका निकाय, उपभोक्तालाई पनि यो गर्नुपर्छ भन्ने कराकन दायित्व हाम्रो त्यो, हामी के हो त बजारको समस्या उजागर गरिदिने हो, हामीले बारम्बार गरिरहेका छौँ, केही नभएको पनि होइन, फेरि केही सुरुवात भएको थियो, सुरुवात हुँदै थियो, भइ पनि आएको छ, तर के हो त त्यसलाई सिजनल रूपमा सुरुवात गरेर भयो,
0: व्यवस्थित
1: प्रणालीगत रूपमा दीर्घकालीन रूपमा हुनुपर्छ भन्ने कुरामा राज्य चुकेको छ। आखिर त सरकार चुक्छ भने सरकार बिचौलिया, सरकार चाहिँ तस्कर चाहिँ यो बजारलाई आफ्नो मुठीभरमा पार्ने, कार्टेलिङ गर्ने, कालाबजारी गर्ने, सिन्डिकेटधारीको कब्जामा पर्छ भने त कसैको केही लाग्ला र लाग्दैन नि त, भनिसकेपछि त्यो तोड्नको निमित्त चाहिँ यो देशका सबै प्रबुद्ध वर्ग, सबै विभिन्न पेसार व्यवसाय आबद्धका नागरिकहरू, सबैभन्दा पहिले म उपभोक्ता हो, मेरो अधिकार मौलिक अधिकार हो, मैले खाएको दुध, तरकारी, फलफूल, माछा मासु, खाद्यान्न, मैले प्राप्त गरेको सेवा गुणस्तरहीन भयो, मैले मेहनतले आर्जन गरेको धन सम्पत्ति खर्च गरेर, दुःखले आर्जन गरेको सम्पत्ति खर्च गरेर मैले रोकिनु परेको छ भनेर सचेत जिम्मेवार नागरिक, कमसे कम हामी सहरीय उपभोक्ताहरू त अब अलिकति हामीले आफ्नो हामी निस्किनु पर्यो नि त बाहिरबाट, मैले के खाने के नखाने, मैले यो खाँदै गर्दा मैले यसलाई चाहिँ स्वीकार गर्दै गर्दा राज्यका निकाय अथवा उत्पादकले चाहिँ केही पनि मानेको छैन, अब सचेत भए उपभोक्ता, जागरूक भए अब हामीले उपभोक्तालाई रहती सम्झिनु हुँदैन, उपभोक्ता बजारका सार्वभौम हुन्, उपभोक्ता बजारका राजा हुन्, यिनीहरूलाई चाहिँ उनीहरूको अधिकार चाहिँ प्रक्षेपण गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नको निमित्त पनि तपाईँ म जस्ता सचेत नागरिकले के हो त सामाजिक बहिष्कारको भावना लिनु पर्यो, नचाहिएका कुराहरू नकिनिदिने, कसैलाई कसैले गरेका भ्रामक कुराहरूलाई इग्नोर गरिदिने, नबुझेका मान्छेलाई बुझाउन प्रयास गरिदिने, बुझेका मान्छेले नबुझेलाई बुझाउने प्रयास गरियो भने के हुन्छ भन्दा राज्यका निकाय पनि जिम्मेवार बन्छन्, बढीभन्दा बढी मात्रामा वाणिज्य विभागको जुन टोल फ्री नम्बर छ 1137 बढीभन्दा बढी उजुरी गर्ने।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हासँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग कुरा गरिरहेका छौं। माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी तपाईँसँग उपभोक्ता अधिकारको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीले केही बेर अगाडिसम्म यो ग्यास, अहिलेको तात्तातो विषय, ग्यास अभाव, मूल्य वृद्धि र गुणस्तरको कुरामा यो सरकारले जसरी काम गर्नुपर्छ त्यो काम सरकारी निकायहरूले काम नगर्दाखेरि उपभोक्ता मारमा परेका छन् भनेर नि तपाईँले भन्नुभयो। र तपाईँले एउटा अघि नै उपभोक्ता अधिकार जुन चाहिँ संविधानमा व्यवस्था भएको कुरा पनि गर्नुभएको थियो, अलिकति यसलाई चाहिँ अहिले धेरैले तपाईँले भने जस्तै अहिले हाम्रो यो कार्यक्रम चाहिँ हुम्ला जुम्लादेखि देशका विकट ठाउँदेखि शहरका विभिन्न ठाउँसम्म सुनिरहनु भएको छ, होइन, विदेशमा बस्ने नेपालीहरूले पनि सुनिरहनु भएको छ। हामी कहाँ उपभोक्ताले जान्नै पर्ने अधिकारहरू चाहिँ के हुन्, अलिकति धेरैलाई यो थाहा भएको विस्तृतमा थाहा
3: धेरै कुराहरू दूरदराजका नागरिकहरूले पनि आफूले उपयोग गर्ने वस्तु र सेवा विशेष गरी
2: संविधान भएको व्यवस्था भनिदिनु।
3: संविधान, नेपालको संविधानको 2072 धारा 44 प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्न पाउने हकको रूपमा, मौलिक हकको रूपमा ग्यारेन्टी गरेको छ। त्यही अधिकारलाई कार्यान्वयन गर्नको निमित्त उपभोक्ता अदालत भनेर काठमाडौँको त्रिपुरेश्वरमा एउटा अदालत, काठमाडौँ भक्तपुर ललितपुर मुकाम रहने गरी स्थापना भएको छ। चाहे विभिन्न प्रकारका चाहिँ लापरवाहीबाट हुने क्षतिपूर्ति त्यसले प्राप्त गर्ने काम गर्छ। गुणस्तरहीन वस्तु र सेवा कसैले पनि उत्पादन गर्न पाइँदैन भनेर ग्यारेन्टी गरेको अवस्था छ। त्योबाट जोगिनको निमित्त हामीले विशेष गरी कुनै पनि वस्तु प्रयोग गर्दैछौँ भने
2: र कुनै सेवा लिँदैछौँ भने
3: त्यो वस्तु र सेवा लिनु पूर्व उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल र उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगाना लेबल बिनाका वस्तुहरू प्रयोग गर्ने काम गर्नु भएन। त संविधानको धारा 44 कार्यान्वयन गर्नको निमित्त अनिवार्य रूपमा हामीले वस्तु लिइसकेपछि बिल लिने काम गर्नु पर्यो। बिल किन लिने भन्नुहोला भने यदि त्यो वस्तु प्रयोग गर्दा कुनै प्रकारको शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति भयो भने संविधानको धारा 44 प्रत्याबद्ध गरेको क्षतिपूर्तिको हक कायम गर्नको निमित्त फलाना मितिमा, फलाना समयमा, फलाना पसलबाट मैले कुनै प्रकारको वस्तु र सेवा उपयोग गर्दै गर्दा यो प्रकारको क्षति भयो भनेर त्यो अदालतमा क्षतिपूर्ति दावी गर्नको निमित्त क्षतिपूर्ति हकको हक कार्यान्वयन गर्नको निमित्त बिल अनिवार्य लिने काम गर्दै मात्रै भयो भने के हुन्छ भन्नुहोला भने खुल्ला सामानहरू
2: तपाईँले जोडिहाल्नु, बिल लियो भने सरकारले दिने पुरस्कार,
3: सरकारले लिने जुन चाहिँ साप्ताहिक र मासिक रूपमा पुरस्कार घोषणा गरेको छ त्यो पनि प्राप्त गर्न सकिन्छ। अब हामीले खास गरी अहिले म अधिकार कर्मीको रूपमा म चिट्ठा यो लोटीको कुरा चाहिँ म खासै लाखौं नागरिकलाई चाहिँ झुकिएर एउटा दुईवटाजना प्राप्त गर्ने कुरा त्यो सेकेन्डरी कुरा भयो, तर बिल लिने कुरा चाहिँ संविधान प्रदत्त मौलिक हकै कारण गर्नको निमित्त पनि गरे, सँगसँगै यसमा पनि आफूले भाग लिन पाइयो भने यो पनि सरकारले अवसर दिएको छ, त्यसलाई उपयोग गर्न पाइन्छ। त्यस कारणले विशेष गरी दूरदराजमा तपाईँ हामी आफै पनि गाउँतिर जन्मस्थान जाँदै गर्दा त्यो काठमाडौँ विभिन्न मेन सहरमा त्यो सामान पाइँदैन, त्यस्तो प्रकारका नयाँ नयाँ प्रकारको ब्रान्ड गएको हुन्छ, केही न केही गुणस्तरमा खेलबाड गरेको होला भन्ने एउटा शङ्का लाग्छ क्या मलाई, किन सहरमा प्रतिस्पर्धा गर्न नसकेर गाउँमा आयो भन्ने जस्तो लाग्छ। त्यस कारणले त्यस्ता वस्तु र सेवा प्रयोग गर्दा एकपटक होइन हजार पटक सोचेर मात्रै उपयोग गर्न, उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको प्रष्ट नाम ठेगाना, नेपाली उत्पादन छ भने खाद्य अनुज्ञापत्र डीआरटीक्यूसी नम्बर अनिवार्य रूपमा हेर्नु पर्यो, किनकि विभिन्न प्रकारका फूडहरू, बिस्कुट लगायतका कुराहरूको चाहिँ खाद्य प्रविधि गुणस्तर विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र नलिकन खाद्य गुणस्तर को त्यो मापन नभएसम्म त्यो वस्तु लान पाइँदैन बजारमा। त्यो डीएफटीक्यूसी नम्बर भन्ने हुन्छ खाद्य अनुज्ञापन पत्र नम्बर, त्यो अनिवार्य रूपमा हेर्ने काम गरियो भने र बिल लिने काम गरियो भने चाहिँ केही हदसम्म चाहिँ त्यस्तो किसिमका वस्तु
2: जुन पसलबाट आफूले सामान किन्दैछ सामानको तपाईँले भने जस्तो सबै कुरो
3: हेरौँ, त्यो दर्ता नभएको गैर कानून पसलबाट ठेला, साइकल, विभिन्न किसिम घुम्ती सवारी साधनबाट सामान लिने काम हामीले नगरौं, किनकि त्यसले भोलि कुनै प्रकारको शारीरिक, मानसिक रूपमा क्षति भयो भने पनि हामी क्षतिपूर्ति प्राप्त गर्न हामीलाई गाह्रो हुन्छ, त्यसले अझ बजारलाई
2: अब त्यही घुम्ती पसल सञ्चालन गरेर धेरैको जीविका चलिरहेको छ, होइन, उहाँहरूलाई पनि प्रोत्साहन गर्नु पर्यो, त्यस्तो अवस्थामा चाहिँ के गर्ने
3: होइन, यसो जीविकोपार्जन छ भनेर लाखौं नागरिकको स्वास्थ्यमा खेल्न पाइएन, उहाँले पनि स्वस्थताका न्यूनतम मापदण्डहरू पुरा गर्ने, पालिकामा गएर पालिकाको चाहिँ कृषि पशु खाद्य शाखामा गएर समन्वय गर्ने, दर्ता गर्ने, बिल बिजकहरू जारी गर्ने, धुवा धुलोबाट चाहिँ केही खानेको बित्नुको छ रातो जालीदार कपडालाई छोप दिने, उहाँले मास्क लगाउने, पन्जाहरू प्रयोग गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने, बासी सडेगालेका कुराहरू पटक प्रयोग नगर्ने, उहाँले के हो त न्यूनतम स्वच्छताका मापदण्ड पूरा गर्ने, म्याद सकेका, लेबल नभएका अखाद्य वस्तुहरूको प्रयोग नगर्ने, किनकि उहाँहरू पनि नागरिक जीवहरू हुनु पर्यो, उहाँले भन्न सक्नु पर्यो मैले बेचेका खानेकुराहरू मेरो घुम्ती पसल भए पनि ठिक छ मैले खाद्य स्वच्छताका न्यूनत मापदण्ड पूरा गरेको छु भनेर उपयोगकर्तालाई के हो त आश्वस्त पार्ने काम चाहिँ कसले गर्नु पर्यो त त्यो व्यवसायले गर्नु पर्यो।
2: एकदम साना व्यवसायहरूले पनि किनेर ल्याउने उहाँहरूले पनि किन्दाखेरि अघि तपाईँले भने जस्तै
3: उपभोक्ताले प्रयोग गरेको व्यवहार उहाँहरूले पनि के हो त होलसेलसँग प्रयोग
2: उहाँहरू पनि उपभोक्ता हिसाबले उपभोक्ता
3: उहाँहरू पुनः बेच्ने मनसाय ल्याउनु भएको उहाँले उपभोक्ता भनिँदैन तर पनि उहाँहरू उपभोक्तालाई बेच्ने अन्तिम ग्राहक भएको कारणले गर्दाखेरि उहाँहरू पनि त्यही हो बिल विधेयक बिना सामान नकिन्ने लेभल बिना सामान नकिन्ने म्याच सकेका सामान नकिन्ने अब बाई वान गेट वान भनेर कसैले लोभ्यो भनेर चाहिँ त्यस्ता सामान नकिनिदिने म्याच सकेका सामानलाई फुटाएर त्यसलाई लुज बनाएर नबेचिदिने त्यो इमान्दारिता त्यस कारण यो समग्र जिस्को चाहिँ के रहेछ भनेर भने बजार पूर्ण रूपमा स्वच्छ प्रतिस्पर्धी हुनको निमित्त मूल्य गुणस्तरमा एकता कायम गर्नको निमित्त उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तय अन्त्य गर्नको निमित्त विधिको शासन कायम गर्नको निमित्त उपभोक्ताको अधिकारलाई स्थापित गर्नको निमित्त तिनवटा पक्ष उपभोक्ता सक्रिय र सचेत हुने व्यवसायीहरू इमान्दार हुने राज्यका निकायहरू जिम्मेवार पनि
2: अब हामी पहिला उपभोक्ता कुरा गरिरहेछौँ एउटा उपभोक्ता चाहिँ
3: आफ्नो
2: सचेत रहने अर्को अहिले व्यापारी र राज्यको निकायमा अहिले जाउँला हामी के गर्छौँ भने तपाईँ उपभोक्ताले जुन कुरा भन्नुभयो यो सबै कुरा हाम्रो उपभोक्तामा सचेतना छ यो अहिले तपाईँले भन्नुभयो
3: अहिले यस्तो छ विभिन्न प्रकारका सामाजिक सञ्जालहरू टिकटक फेसबुकहरू युट्युबहरू विभिन्न चाहिँ रेडियो अनलाइनहरूमा यस्ता कुराहरू धेरै गाउँ गाउँसम्म सबका हातमा स्मार्टफोन छ सबैले विभिन्न प्रकारका घटनाहरू परिघटनाहरू तपाईँ हामी अहिले यहाँ उज्यालो रेडियोमा स्टुडियोमा चाहिँ कुराकानी गरिरहेको छौँ हामीलाई थाहा नभएको कुराहरू दूरदराजका नागरिकहरूले मोबाइलमा हेरेर हामीभन्दा उहाँहरू के हो त
2: सचेत
3: भइसक्नु भएको छ त्यस कारण यस्तो किसिमको अवस्थामा चाहिँ के हो त
2: हो त्यो सचेत हुँदा हुँदै पनि कस्तो बेला चाहिँ त्यो उपभोक्ता ठगीमा पर्न सक्नुहुन्छ
3: यस्तै किसिमको क्राइसिसको बेलामा भ्रमपूर्ण सूचनाको बारेमा यो त जस्तो के आउँछ त्यस्ता त्यो अनलाइनमा तपाईँहरू यो गर्नु चट्टै तपाईँको यो फलान रोग विषय हुन्छ म संसार चाहेँ कहीँ केही भएर त्यहाँ गाडी चट्टै विषय भयो भन्ने किसिमको जुन भ्रमपूर्ण हुन्छ नि ऊ त्यस्ता किसिमका भ्रमपूर्ण सूचनाबाट चाहिँ जोगिनु पर्यो त्यहाँ पुग्नुभन्दा अगाडि अहिले के भन्दा घर नजिक कोही चाहिँ सञ्चारकर्मी हुन्छ कोही सरकारी कर्मचारी हुन्छ कोही विभिन्न अधिकार क्षेत्रमा महिला अधिकार बाल अधिकार क्षेत्रमा काम गरेको हुन्छ विद्यालयका शिक्षकहरू हुनुहुन्छ विद्यार्थी धेरै अर्को सचेत विद्यार्थीहरू हुनुहुन्छ ती व्यक्तिहरूसँग के हो त के हो यस्तो कुरा आएको छ भने उहाँसँग सोचेर भेरिफाई गरेर मात्रै जानु पर्यो होइन ठगिने कुरा हुन्छ सबभन्दा डर लाग्दो भनेको हामी अहिले अन्तिममा मैले भन्न खोज्दै थिएँ यो अनलाइन विभिन्न प्रकारका जुन यो मार्केटिङहरू टिकटक फेसबुकहरूमा इन्स्टाग्राममा जुन किसिमका चाहिँ भ्रमपूर्ण विज्ञापनहरू गरिएको छ नि त्यो त्यसबाट चाहिँ हामी के हो त अत्यन्त जिम्मा रहनुपर्छ 200 रुपियाँ लगानी गर्नु 400 कमाउनुहोस् अथवा यो फलाना औषधि घरमै ल्याइदिन्छ भन्ने गाउँ गाउँमा चाहिँ अहिले झोलामा बोकेर यो चाहिँ भिटामिन ओइल यस्तो गर्छ उस्तो गर्छ भन्ने किसिमका यो छन् धेरै कुराहरू छन् क्या तपाईँ उपभोक्ता अधिकारको कुरा गर्नुहुन्छ भने यो 7 दिन गरेर चाहिँदैन धेरै विषयहरू छन् यस्तामा चाहिँ के हो त सबैभन्दा पहिला मैले सचेत र सक्रिय रहने कुनै प्रकारको शङ्ख लाग्यो भने नबुझेका मान्छेले बुझ्न प्रयास गर्ने बुझेका मान्छेहरूले के हो त नबुझेकालाई बुझाउने प्रयास गरियो भने चाहिँ के हो त बजारमा केही न केही हदसम्म यो अनलाइनका रूपमा भ्रमपूर्ण विज्ञापनका रूपमा विभिन्न मान्छेलाई दिएका प्रलोभन चाहिँ के हो त नियन्त्रण नियमन गर्न राज्यका निकायले सहयोग पुग्छ सचेत जिम्मेवार नागरिक म राज्यको भूमिका छु म पनि बिना वर्दीको राज्य
2: कस्तो अवस्थामा उपभोक्ता अदालतमा पुग्ने
3: कुनै प्रकारका वस्तु र सेवाहरू उपयोग गर्दा शारीरिक रूपमा मानसिक रूपमा आर्थिक रूपमा क्षति भएको आफूलाई लाग्यो कसैको लापरवाही भयो तपाईँ उपचार गर्न जानुभएको छ त्यहाँ चाहिँ मेडिकल नेग्लिजेन्सी भयो लापरवाही भयो तपाईँले एउटा औषध दिनुपर्ने थियो अर्को दियो गलत काम गर्यो त्यस कारणले तपाईँको नागरिक तपाईँको आफन्तको अथवा मेरो आफन्तको कसैको ज्यान गयो भने ज्यान अङ्गभङ्ग भयो भने त्यस्तो अवस्थामा चाहिँ त्यो सम्बन्धित उपचार गरेका चिकित्सक र संस्था विरुद्धमा हामी उजुरी जान्छौँ कुनै इन्जिनियरिङबाट घरहरू बनाउँदै गर्दा कुनै काम गर्दै गर्दा चाहिँ त्रुटफुट भयो भने त्यसका विरुद्धमा जाने कुनै वस्तुहरू उपयोग गर्दा तपाईँको शारीरिक मानसिक रूपमा क्षति भयो भने त्यसबाट तपाईँलाई फुड पोइजनिङ भयो मृत्यु भयो अङ्गभङ्ग भयो चोटपटक लाग्यो भने त्यसका विरुद्धमा जाने वस्तु र सेवा उपयोग गर्दा त्यो वस्तु र सेवा पटाएकोबाट कुनै प्रकारको त्रुटि भएको आफूलाई ग्यारेन्टी भएको अवस्थामा सबै प्रकारका बिल विजकदेखि लिएर त्यो घटनाक्रम त्यसलाई पुष्टि गरेको छ वास्तवमै उनीहरूको नेग्लिजेन्सी छ भने त्यसका विरुद्धमा क्षतिपूर्ति प्राप्त गर्नको निमित्त उपभोक्ता जाने हो।
2: अब त्यो त एउटा तपाईँले भने जस्तो त्यो अवस्थामा त्यहाँ जाने कुरो भइहाल्यो। अहिलेको अवस्था मैले ग्यास पाइनँ पासपोर्ट लिन जाँदाखेरि घन्टौं लाइनमा बस्नु पर्यो म फलान ठाउँमा गएको मलाई पसलले चाहिने भन्दा बढी चाहिँ मूल्य भन्यो भने चाहिँ त्यस्तो बेला कहाँ गुनासो गर्छ
3: त्यहीँ जाने हो। किन भन्नुहोला भने पसलले बढी मूल्य लियो भने प्रमाण हुनु पर्यो बिल लिनु पर्यो चलन चल्तीको मूल्य बढी लिएको छ भने त्यो बराबर क्षतिपूर्ति पाइन्छ उदाहरणलाई अब अदालतले फैसला गरेको छ नि उनीहरूको चाँदीको पसलको 14,500 केसमा आतै जाति सबै गरेर फैसला गरिदिएको अवस्था छ त्यो नजिर पनि बसेको अवस्था छ। तर पनि के छ भन्नुहोला भने मैले परिकल्पना गरेको तपाईँले परिकल्पना गरेको अदालत चाहिँ त्यस्तो हो फेरि तपाईँको घरमा केले पानी दिएको छ तपाईँ घरमा पानी आएन महिनामा त 10,000 जार बोतल पानी खानुभयो भने त्यो 10,000 क्षतिपूर्ति मलाई कसले दिनुपर्छ केले दिनुपर्ने मैले परिक्रमा गरेको अदालत चाहिँ त्यस्तो हो तपाईँ सडकमा हिँड्दै गर्नुभएको छ तपाईँको सडकको खाल्टोले गर्दा तपाईँको सवारीमा क्षति भयो तपाईँ दुर्घटना हुनुभयो मलाई सडक विभाग र सडकमा त्यो निर्माणमा कार्य भएको व्यक्तिमा क्षतिपूर्ति प्राप्त गर्नुपर्ने हो। अहिलेको अदालतले त्यो कुरालाई चाहिँ स्वीकार गरेको अवस्था छैन उपभोक्ताका जेन्युइन इस्युहरूलाई जबसम्म स्वीकार गर्न सक्दैन अहिलेको अदालत चाहिँ एकदम कागजी सर्फेसी भएको छ। योभन्दा परिष्कृत र परिमार्जित अदालतको लागि हामी लागिरहेका छौँ, सबैको पहलकदमी गरौँ। त्यस्तो किसिमको अदालत
2: अहिले नै तपाईँले मैले ग्यासमा घन्टौँ लाइन बस्नु पर्यो, पासपोर्ट लिनको लागि दिनभरि बस्नु पर्यो भनेर गुनासो गर्छौँ, त्यही सम्बन्धित निकाय बाहेक
3: अदालत क्षेत्र दिँदैन,
2: सरकारले सुन्यो नसुनेन दुःख चाहिँ
3: पाइरहेछन्।
2: अब तपाईँहरूले भने जस्तो त्यो हालको व्यवस्था पनि उपभोक्ता अदालतबाट गराउनको लागि तपाईँहरू
3: पहल
2: गरिरहनु भएको छ। माधव तिमीले सिन्हाजी, हामी आज उपभोक्ता अधिकारको विषयमा एकदम मेन ढङ्गले कुरा गरिरहेका छौँ। तपाईँले उपभोक्ताले बुझ्नुपर्ने कुरा गर्नुभयो, एउटा उपभोक्ता सचेत हुनु पर्यो, सक्रिय हुनु पर्यो भन्नुभयो। अघि नै तपाईँ अर्को कुरा गर्नुभएको थियो, व्यवसाय जिम्मेवार बन्नु पर्यो भन्नुभएको थियो होइन, त्यसपछि राज्यको कुरा गर्नुभएको थियो। अब व्यवसायतिर जागु न, हाम्रा व्यवसायहरू कतिको जिम्मेवार?
3: व्यवसायलाई म त आग्रह गर्ने गरेको छु, एउटा व्यवसाय एउटा वस्तुको आयातकर्ता उत्पादक विक्रेता भए पनि त्योभन्दा बाहेक हजारौं वस्तुको म उपभोक्ता हो भन्ने किसिमको इमान्दारी त व्यवसायमै हुनु पर्यो। व्यवसाय भनेको रितले गरौँ प्रितले गरौँ रितले गरौँ प्रितले बाँचौँ भन्ने किसिमको सिद्धान्त अङ्गीकार गर्दै हाम्रा हामी पूर्वीय दर्शनबाट प्रभावित व्यक्तिहरूले एउटा धर्म गर्नको निमित्त पनि
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: गर्दै गर्दा त्यही व्यवसायले घरमा पानी पुर्याउने, ग्यास पुर्याउने, चाम्रो पुर्याउने काम त हिजो गरेका थिए, पसल खोलेर सर्भिस दिने काम गरेका थिए। त्यस कारणले सबैलाई गल्ती नभनौँ, गल्ती गर्नेलाई चाहिँ कारवाही गरौँ, राम्रा गर्ने व्यक्तिलाई प्रोत्साहित गर्ने परिपाटीको थालनी पनि गर्नलाई पनि म सरकारलाई आग्रह गर्न चाहन्छु। त्यो परिपाटीको विकास भएको छैन, त्यस कारणले व्यवसायीहरू चाहिँ म एक वस्तुभन्दा बाहेक अन्यको उपभोक्ता हो भन्ने किसिमको इमान्दारी देखाउनलाई पनि आग्रह गर्न चाहन्छु।
2: एकदम व्यवसाय त्यो अवस्थामा जिम्मेवार
3: हुनुपर्छ।
2: अब राज्यका निकाय अघि नै तपाईँले यो पालिकादेखि केन्द्र सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहुन्थ्यो होइन, संविधानमा भएका व्यवस्था पालना गराउन पनि हाम्रा सरकारी निकायहरूले सकेका छन् होइन, त्यो कारणले गर्दाखेरि उपभोक्ताले समस्या भइरहेका छन्। अब तपाईँको आग्रह चाहिँ पालिका, प्रदेश र केन्द्रले के गरिदियो भने, केन्द्रबाट कस्तो पहल भइदियो भने, पालिकाबाट चाहिँ कस्तो खालको भूमिका निर्वाह भयो भने उपभोक्ताले राहत पाउँथ्यो होला कि?
3: तीन तहकै सरकारको आपसी समन्वयमा वस्तु र सेवा क्षेत्रमा नुनदेखि सुनसम्म, हलोदेखि हाइड्रोसम्म, रिक्सादेखि रकेट छैन हामी कहाँ हवेजारसम्म, ओढदेखि गोडसम्म, आलीदेखि थालीसम्म, फार्म टु किचन भनौँ न, किसानको उत्पादन स्थिति
2: गोडदेखि भान्सासम्म,
3: ओढदेखि गोडसम्म, आलीदेखि थालीसम्म,
2: हजुर हजुर,
3: त्यो सबैमा च्यानलमा त्यो सक्रिय च्यानलमा भएका व्यक्तिहरूलाई, त्यहाँ आबद्ध भएका व्यक्तिहरूको नियमन गर्ने, उहाँलाई फेसिलिट गरिदिने, कानून बनाइदिने, कानून दिने, तीन तहको समन्वयमा मूल्य गुणस्तर नापतोलको विषयमा उहाँहरूलाई पनि अवेर गराउने, उहाँहरूका पनि पीरमरका गुनासोहरू सुनिदिने र मुख्य कुरा भनेको चाहिँ विधिको शासन र कानून राज्यको अनुभूति गराइदिने, त्यति काम गरिदिने। र अहिले सजिलो पनि छ, किन भन्दा नेपाली नागरिकले लामो समय पश्चात दुई तिहाईको बलियो सरकार, यही जनआक्रोश जनअपेक्षा स्वीकार गर्नको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको बहुमत सरकार पनि दिएको छ। सरकारले चाहने हो भने नमूना कानून मार्फत प्रदेश स्थानीय सरकारलाई सबलीकरण गरिदिने, अनुगमन नियमन आपूर्ति नीति बजार नीति यातायात नीति उपभोक्ता नीति सबै पालिकादेखि लिएर संघसम्म जारी गराएर एकीकृत रूपमा नेपालको उपभोक्ता अधिकार आन्दोलन चाहिँ यस्तो किसिमको नमूना छ भने संसारभरका विकसित देशहरू पनि हाम्रो देशमा हेर्न आउन सक्ने किसिमको नियम कानून बनाउनको लागि म संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु।
2: अहिले पनि पालिका सरकारलाई जिम्मेवारी छ त्यो अनुगमनको
3: छ, तर गर्दैन। समस्या
2: किन, समस्या चाहिँ के हुन
3: होइन छ, उसले गर्दैन, अब पैसा पनि छुट्याउँछ स्थानीय। प्रत्येक पालिकामा संघीय सरकारले गाउँपालिका, नगरपालिका, महानगरपालिकामा उपाध्यक्ष, उपमेयर, संयोजक रहने, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समिति, स्थानीय बजार संरक्षण समिति भनेर चाहिँ एउटा परिकल्पना गरेर पठाइदिएको छ। कहीँ कहीँ यसो गरे यस्तो गर्छन्, हल्ला हल्ला गर्छन्, तर प्रोपर रूपमा त्यहाँका छोटो राजनीतिक पार्टीहरू, उदाहरणलाई कुनै गाउँपालिकाको उपाध्यक्ष त्यही पालिकामा थोरै सानो पालिकाभित्रका आफ्नै मतदाता, आफ्नै भोटर, आफ्नै कार्यकर्ता अथवा आफैभित्रै आफ्नै घर परिवारका मान्छेले गरेको व्यवसायलाई गएर कडिकडाउ गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो गर्न नसक्नु भएको होला। त्यसै त चाहिँ रोल लिएर भएन, किनकि उहाँका मतदाता, उहाँका जनता, उहाँका कार्यकर्ताहरू स्वस्थ भए, नागरिक स्वस्थ भइदियो, न्यायचित मूल्य वस्तु सेवा प्रयोग गर्न पाइयो भने त अझ बढी उहाँहरूको राजनीति चम्किन्छ होला, अझ उहाँहरूको राजनीति बलियो हुन्छ। त्यस कारणले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार संयुक्त रूपमा, समन्वयात्मक रूपमा केन्द्रदेखि तहसम्म एउटै मोडलमा चाहिँ के हो त अनुगमन नियमन गर्ने, आपूर्ति प्रभावकारी बनाउने, पालिकाको उत्पादन के हो, कुन समय कति उत्पादन हुन्छ, कति आयात गर्नुपर्ने हुन्छ, कति व्यवसाय छ, कहाँ कहाँ त्यो व्यवसायको उत्पादन धानेको छ, सबै डिटेल चाहिँ के हो त पालिकाले राख्न सक्छ। त्यो संघीय सरकारसँग समेत ट्र्याकिङ गर्न सक्ने हिसाबले संघीय सरकारले एउटा अनलाइन पोर्टलहरू बनाउने, उत्पादनदेखि लिएर वितरणका सबै सूचना त्यहाँ चाहिँ प्रस्तुति दिएर के हो त बजारलाई स्वच्छ बनाउनको निमित्त तीन तहको सरकारले आफूसित भने काम गर्न सक्छ, काम गर्नुपर्छ, जहाँसम्म लाग्छ अहिलेको सरकारले गर्ला भनेर अपेक्षा पनि छ।
2: हो माधव विमल सिन्हाजी, अब त्यो सरकारसँगकै अपेक्षाको कुरा गर्दा सरकारले सहयोग दिने कार्यसूचीमा अब सबै कुरा चाहिँ डिजिटाइज गर्ने होइन, अब लाइन बस्न पर्ने, अघि नै हामी कुरा गऱ्यौँ होइन, पासपोर्टै घरमा पुर्याउने, अरू कागज पत्र घरमा पुर्याउने भनेर केही ठाउँमा चाहिँ हामीले सुरु गरौँ पनि भनेको, अहिले पासपोर्टमा जाँदाखेरि पनि लाइन, अस्पतालमा यसै पहिलेदेखि नै लाइन, हामीले कुरा गऱ्यौँ ग्यासको लाइन, अब साँच्चै सरकारले चाहिँ यो लाइन होइन अनलाइन भनेर जुन एउटा नारा छ, योजना छ, यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ एकदम गर्नै नै पर्ने, नगरी नहुने कुराहरू सुधार गर्नुपर्ने कुरा
3: त्यो मात्रै होइन, तपाईँ सूत्र भन्ने अनलाइन नचलेर पालिकाहरूमा राशक्ति नभएका मान्छे हो, दशौं दिनसम्म चाहिँ लाइनै भन्नु पर्यो, त्यसमा पाएन नि, त्यो धेरै कुराहरू छन्, त्यसका लागि चाहिने आवश्यक संयन्त्र
2: के हो,
3: आवश्यक पूर्वाधार, आवश्यक प्रविधि, आवश्यक प्राविधिक व्यवस्था गर्न पर्यो। मुख्य कुरा भनेको सबै कुरालाई प्रत्येक पालिकामा, एकजना फुड इन्सपेक्टर, मेट्रोलोजिस्ट, त्यसपछि केमिस्टदेखि लिएर अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउने पालिकादेखि लिएर 753 पालिकामा, जस्तै पालिकाभित्रको बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीति, सेवाका विषयमा, यही अनलाइन सनलाइनका विभिन्न विषयमा, त्यहाँका मान्छे कति हुन्, कति चाहिने हो, त्यहाँको पासपोर्ट कति चाहिने हो, कति मान्छे 17 वर्ष काट्दैछन्, यावत विषयको तथ्याङ्क लिनको निम्ति सबभन्दा पहिला त चाहियो होला नि त, डाटा चाहियो नि त, त्यसपछि मात्रै के हो त फाउन्डेसन भन्छ नि पूर्वाधार, जबको आधारमा घरको कोठा तयार हुने होला नि त, कतिले पुजा राशि कतै कोठा बन्छ भने चाहिँ कस्तो किसिमको घर बनाउँदैछु भन्ने कुराको तयारी गर्नलाई सुरुमै, अब हिजोका दिनमा हौसिएर हाम्रा राज्यका शासकहरूले तुरुन्तै फु मन्त्र गरेर म गरिदिइहाल्छु भनेर गफ लगाए, तर गफ लगाए भनेर हाम्रो अवस्था त्यस्तो किसिमको समस्या छैन नि त, तपाईँ काठमाडौँकै यही कुनामा एउटा कोठा, अर्को कोठामा हाम्रा चाहिँ टेलिकमका नेटवर्कहरूले काम नगरेको अवस्था छ भनिसकेपछि, त्यसको लागि सबभन्दा पहिला हाम्रो कमजोर पूर्वाधार छ, त्यो पूर्वाधारलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ। सुरुमा त्यो गरिसकेपछि नीति नियम, कानून नियम बनाउने कुरा, विदेशबाट त्यस्ता किसिमको एक्सपर्टिजम ल्याउने कुराहरू, प्राविधिकको व्यवस्था गर्ने कुराहरू, अनि प्रविधिमा बल्ल हामी छिने कुरा हो। सुरुमै के हो त उही एक लिटरको भाँडा लिएर तिन लिटर मैला भने यस्तो गरेर अर्दैन, अर्दैन नि त, हामी के गरिरहेछौँ, भाँडो छ एक लिटरको, तिन लिटर मैलाउँछु भनेर बजारमा हल्ला गरिदिइरहेको छौँ, अनि अब अरू पत्याउने पत्याइरहेका छन्।
2: पहिला भाँडो चाहियो,
3: भाँडो भने के हो त पूर्वाधार हो, त्यसको लागि सरकारले अब सुरुवात गर्दैछ, पूर्वाधारको लागि लगानी बढाउनु पर्छ।
2: हामी के आशा गर्न सक्छौँ सरकारले भने जस्तै साँच्चै अब यो जुन अहिले पाइरहेको उपभोक्ताको शास्ति चाहिँ केही दिनलाई हो, त्यसपछि सुधार हुन्छ भनेर आशा गर्ने ठाउँ
3: त आशा त गर्नै पर्यो, सरकारसँग आशा नगरे कोसँग आशा गर्ने, धेरै आशा गरियो, धेरै कुरामा आशा गरियो, आशा नगरेको होइन, तपाईँ अहिले पनि सरकारले गरेको कुरा धेरै थियो नि त, सय दिनभित्र त के भयो, आशै गरेको नागरिकले आशा नगरेको त होइन, तर उयो आश त गर भर्न पर्ने जस्तो, आश गर्दै गर भर पनि पर्दै गर्नुपर्छ, बिस्तारै बिस्तारै कसैको होला, तपाईँको होला, मेरो नहोला, होइन मेरो होला तपाईँको नहोला भने जस्तो भइरहेको छ। आशा गरौँ सबै पछि सरकारलाई घचघचाउँ, सरकारलाई जिम्मेवार बनाऊ, सरकारलाई उत्साहित बनाऊ, यस्ता कुराहरूलाई कार्यान्वयन गर्नको निमित्त अब आशै नगरेर निराश हुनुपर्ने अवस्था चाहिँ छैन, अब आशा गरौँ।
2: अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ, एउटा चाहिँ अब तपाईँले यो सरकार, केन्द्र सरकारदेखि प्रदेश हुँदै पालिका सरकारसम्मले गर्नुपर्ने कुरा गर्नुभयो, अब चाहिँ अलिकति अघि तपाईँले भने जस्तो उपभोक्ताले अझै ध्यान दिनुपर्ने र तपाईँहरू जस्ता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले गर्नुपर्ने काममा, जस्तो उपभोक्ता हक हितका लागि खुलेका तपाईँहरू जस्ता संघ संस्थाहरू चाहिँ काठमाडौँ केन्द्रित हुनुभयो होइन, गाउँ गाउँसम्म पुग्नु भएन भन्ने एउटा आरोप छ, तपाईँहरूको पनि त्यही पूर्वाधार गर्न सकिन नभएर
3: आरोप हामीसँग के हुने, सरकारले हामीलाई एक सुखा पैसा दिएको छैन, हामी कुनै दात्री निकाय चलेको एनजिओ होइनौ, मैले मेरो चाहिँ अरू सबै कुरा चाहिँ थाँती राखेर म तपाईँको आउँदै गर्दा कहीँ पुग्नु पर्ने थियो, त्यो कामलाई मैले थाँती राखेर तपाईँको बोल्न आइरहेको छु, हामी पुरानो भोलिन्टियर काम गरिरहेको छौँ, म दावाको साथ भन्छु आजको दिनसम्म मेरो संस्थाले त हामी यो क्षेत्रमा काम गरेको व्यक्तिले कुनै पनि निकायबाट हामीले एक सुखा पैसा लिएका पनि छैनौँ, हामी कतिवटा परिचयहरू पनि छैनौँ, हामी स्वचालित छौँ, हामी जे जे कुरा आफ्नो बर्मा देखेका छौँ, आफ्नो अध्ययन देखेका छौँ, आफ्नो स्वविवेकले देखेको कुराहरूलाई ल यो गर्दाखेरि बजार स्वच्छ हुन्छ भनेर एडभोकेसी गर्ने काम गरेका छौँ, राज्यको निकाय यत्रो स्रोत साधन जनशक्ति भएको त गाउँ गाउँसम्म गएर काम गर्न सकेका छैन, बुबुरु हामी संस्थाका मान्छेले गएर गाउँमा गएर गरेँ भन्ने कुरा चाहिँ त्यो
2: तपाईँले झन्डै दुई दशक भयो होइन यो अभियानमा लाग्नु भएको
3: भयो,
2: दुई दशक भयो, तपाईँले आफूले थाल्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि चाहिँ के कुरा सुधार भयो जस्तो लाग्छ
3: मलाई, होइन केही कुराहरू जस्तो अहिले पनि भने संविधानदेखि लिएर यो नियम कानुनहरूदेखि लिएर उपभोक्तामा सचेतना बढेका कुरादेखि लिएर नेपाल सञ्चार माध्यममा हिजो म लाग्दै गर्दा पत्र पत्रिका टेलिभिजनमा चाहिँ आर्थिक न्युज कुन नाममा सानो कुरा हुन्थ्यो उपभोक्ताको, अहिले फन्ड पेन ठुलो ठुलो कुरामा उपभोक्ताको कुरा आउँछन्। आखिर यो जनचेतना मिडियाको चाहिँ एउटा सकारात्मक अभियान हामीले उठाएका विषयहरू राज्यको पनि केही एउटा नजिक परेको कारणले गर्दाखेरि यसले नराम्रो कुरा भएको छैन, सकारात्मक हिसाबमा गएको अवस्था छ। केही व्यवसायीहरू पनि उपभोक्ताहरूप्रति जिम्मेवार बन्नुभएको छ, उहाँहरू पनि आफ्नो उत्पादनलाई एकदमै टोटली रूपमा चाहिँ गुड म्यानुफ्याक्चरिङ जिएमपी मोडलमा लानुभएको छ, टोटली अटोमेसनमा गएको छ, ह्युमनलेस उत्पादन हुँदै गएको अवस्था छ, त्यसलाई उच्च प्रविधि र प्राविधिक प्रयोग गरिरहनुभएको अवस्था छ। सरकारले पनि केही न केही हिसाबले केही नगरेन भनौँ, तर किन हामीले नगरे भनेको चाहिँ अझ गर्छ भने नगरी भनिरहेको छौँ, केही न केही सकारात्मक पहलहरू भएको अवस्था छ। होइन गुणस्तरको विषयमा मापन केन्द्र ठुला ठुला अत्याधुनिक प्रयोगशालाहरू स्थापनाको लागि हाम्रा क्वारेन्टिनहरू विशेष गरी नाका क्वारेन्टिनहरू व्यवस्थित हुँदैछन्, विदेशबाट आयात गर्ने पनि रिकगनाइज कम्पनीका वस्तुहरू आयात भइरहेको अवस्था छ भनेपछि केही कुराहरू चाहिँ हामी दावकसाथ भन्छौँ, यदि हामीले यति पनि नकाराएको त हुँदैन होला नि त, तपाईँले मैले यति नै नकाराएको भए त केही न केही त्यसको 2-4% चाहिँ प्रभाव सकारात्मक परेको अवस्था छ। अब हामीले केही सुरुवात गरेका छौँ, पाठ्यक्रममा पुरै पाठ्यक्रम लान नसके पनि 9-10 क्लासको चाहिँ इपिआर सब्जेक्ट हटाए पनि सोसलमा अहिले कन्ज्युमर हेल्थका कुराहरू केही कुराहरू उपभोक्ता अधिकारको कुराहरू हामी जोड्न सफल भएको अवस्था छौँ। प्रत्येक निकायहरू पालिकामा हामीले उपभोक्ता हिसाबमा समिति गठन गर्नको लागि हामी त्यही सरकारी संयन्त्र गठन गर्नको लागि हामी सफल भएको अवस्था छ। त्यसकारणले केही कुराहरू सुरुवात भएको छ, यति सन्तुष्टि हुने कुरा होइन। अब मैले तपाईँलाई पनि भने मूल्य गुणस्तर नापतोल नेपाली उपभोक्ताको अत्यन्त सेन्सिटिभ कुरा हो, त्यसको लागि प्रत्येक पालिकामा नसके पनि राज्यको स्रोत साधन जनशक्तिलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। एटलिस्ट पोखरा, विराटनगर, भैरवा, काठमाडौँ जस्ता ठाउँका मुख्य महानगरपालिकाहरूमा अत्याधुनिक स्वचालित प्रयोगशाला स्थापना गर्ने, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर यो लगायत अनुगमनसँग सम्बन्धित अधिकृतको व्यवस्था गर्ने, उपभोक्ता अदालतलाई कमसेकम 7-8 प्रदेशमा मात्रै हामी 7 प्रदेशमा यो अदालतहरूलाई विस्तार गर्न सक्ने, र राज्यको नीतिमा केन्द्रीकृत रूपमा यो बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीतिदेखि लिएर सबै नीतिहरूलाई चाहिँ कडाइका साथ लागू गरिदिने काम गराउनको लागि के त पहल कदम भइरहेको छ। केही न केही रूपमा अब अहिले अलिकति अब सम्माननीय प्रधानमन्त्रीज्यू पनि यस्ता विषयमा जनचासोको विषयमा अलिकति बढी भनौँ चिन्तित जिम्मेवारी भएका गर्दाखेरि अहिलेको सरकारले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई अघि बढाइदिएर कमसेकम गुणस्तरीय उत्पादनलाई उखाल दिने, गुणस्तरीय उत्पादन गर्नेलाई जरैबाट त्यसको निमिटेन पारिदिने, विषादी लगायतको कुरामा चाहिँ सचेतना अवेरनेस जगाउने, विषादी चाहिँ विष है औषधि होइन भन्ने किसिमको जो चाहिँ यो सन्देश प्रयोगकर्ता किसान र उपभोक्तामा पुर्याउने काम गर्नको निम्ति हामीले पहल कदम गरिरहेका छौँ। यही हो तपाईँको उज्यालो मार्फत कराई दर्जनौ आर्टिकलहरू रचना मार्फत लेखिरहेको छ, बोलिरहेको छ, सरकारका विभिन्न फोरममा गरेर है बजार यस्तो छ भनेर घचाउने काम गरेको छ, इन्डिभिजुअल रूपमा मान्ने जीवहरूलाई, विधायिकाहरूलाई, विभिन्न समितिहरूमा, मन्त्रालयका जिम्मेवार व्यक्तिहरूलाई गरेर कराउने काम गरेको छ। हामीबाट निरन्तर हुने कुरा हिजो पनि यही थियो, आज पनि यही छ।
7: एकदम परिवर्तन जो सकारात्मक परिवर्तन भइरहेछ, केही कुरा हुन बाँकी छ, त्यो कुराको लागि तपाईँहरूले
3: 100 मा 100 दुनियाँका विकसित देशमा केही देश हेऱ्यो, अस्ट्रेलिया, क्यानाडाको पनि अध्ययन गरियो, त्यहाँका पनि केही कमी कमजोर देखियो, 100 मा 100 त कहीँ हुँदैन,
7: तर हुनको लागि गराउन अरू देश भन्दा हामी अझ अगाडि जाउँ होइन, त्यसको लागि तपाईँहरूले पहल गरिरहनु भएको छ। अब हामी अन्त्यमा यो तपाईँहरूको पहल, सरकारले गर्नुपर्ने काम सँगसँगै उपभोक्ता आफू पनि एउटा सचेत र सक्रिय हुनुपर्ने अघि नै तपाईँले भन्नुभयो, अब जाँदा जाँदै एकजना सचेत उपभोक्ता बन्नको लागि नागरिकले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम नियमहरू अघि नै तपाईँले धेरै कुरा भन्नुभयो, फेरि दोहोऱ्याएर
3: विशेष गरी एउटा सचेत, सक्रिय, जागरूक नागरिक बन्नको लागि र संविधान प्रदत्त मौलिक हकलाई उपयोग गर्नको निमित्त उत्पादन मिति, उपभोग मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगानाका वस्तुहरू खरिद नगर्ने, सामान खरिदी गर्दा अनिवार्य रूपमा बिल दिने, कुनै प्रकारको गुनासो, शङ्का लाग्यो मूल्यमा, गुणस्तरमा, नापतोलमा भने नजिकको प्रहरी, अधिकारवादी संघ संस्था, संचार माध्यम, संचारकर्मी, समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू कहाँ गएर त्यो आफ्नो गुनासोहरू अथवा आफ्नो आफूलाई लागेका कुराहरू सोध्ने बानीको विकास गर्ने र बढीभन्दा बढी मात्रामा हेलो सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संसद विभागको टोल फ्री नम्बर 1137, हाम्रै मञ्चको उपभोक्ता अधिकार अनुसन्धान मञ्चको पनि हामीले पनि कन्ज्युमर हटलाइन भनेर 4959459 भनेर हामीले पनि त्यो हटलाइन राखेका छौँ। हाम्रो फेसबुक पेज, हाम्रो इमेल, हाम्रो इन्स्टाग्राम, विभिन्न सोसियल साइट मार्फत पनि हामीले उजुरी गर्ने व्यवस्था गरेका छौँ। हामी कहाँ आउने दैनिक उजुरीहरूलाई हामीले 24 घण्टाभित्रमा सम्बन्धित निकायमा, हामी त सम्बन्धित निकायमा क्षेत्रगत रूपमा आएका उजुरीहरूलाई सम्बन्धित निकायमा पुगेर एकदम 100% त्यो पीड़कपट्टि जिम्मेवार भएर त्यो उजुरी र गुनासो व्यवस्थापन गर्ने गरेका छौँ। त्यसकारणले सचेत र जागरूक भएर सक्रिय भएर त्यो उजुरी गर्ने काम गरियो भने तपाईँले गर्नुभएको उजुरी तपाईँबाट आएको चाहिँ फिडब्याकले सबैलाई, संचार माध्यमलाई, हामी जस्तो अधिकारवादी संघ संस्थालाई, नेपाल सरकारलाई काम गर्नको निम्ति प्रेसर पनि हुन्छ, काम गर्नको निम्ति मार्गदर्शन पनि हुन्छ र दबाव पनि पर्छ। त्यस कारण दबाव दिनको निमित्त पनि बढीभन्दा बढी मात्रामा सक्रिय र सचेत भएर सही उजुरी गर्नको लागि म आग्रह गर्न चाहन्छु। त्यो गरिदियो भने बजारमा केही हदसम्म त्यसको सकारात्मक प्रभाव एकदमै प्रत्यक्ष रूपमा पर्छ, देखिन्छ र अनुभूत गर्न पाइन्छ।
7: अहिले रित्तो सिलिन्डर बोकेर हिँडिरहेका र लामो लाइनमा बसिरहेका उपभोक्ताले चाहिँ के गर्ने?
3: विशेष गरी घरमा है हामी सुरुमा पनि भन्यौँ 15 दिन 20 दिनमा पुग्नेछ भने पनि केही समय हामी वेट गरौँ, त्यो एक दिनलाई पनि नभएको नागरिकलाई स्थान दिउँ। तपाईँ मैले 15 दिनवालाले लिएर गएर घरमा स्टक गरियो भने त्यो एक दिनलाई नभएको व्यक्ति विद्यार्थी मजदुर विशेष गरी त्यो एउटा निरीह नागरिक छ उसले उपयोग गर्न पाउँदैन। उसलाई उपयोग गर्न सक्ने बाटोमा सिर्जना गर्दै चाहिएको भन्दा बढी मात्रामा कुनै पनि प्रकारको वस्तु सेवाहरू चाहे नुन होस् चाहे सुन होस् चाहे तेल होस् चाहे चामल होस् चाहे खाद्यान्न होस् चाहे ग्यास होस् चाहे लत्ता कपडा होस् चाहे जेसुकै वस्तुहरू बजारमा चाहिँ बिचौलियाहरूले केही गलत काम गर्ने व्यक्तिहरूले अभाव हुँदैछ मूल्य पर्दैछ भन्ने किसिम भ्रमपूर्ण सूचनाहरू भ्रमपूर्ण सन्देशहरू फैलाउन सक्छन् आफ्नो अभिष्ट पूरा गर्नको निम्ति। त्यसतर्फ सचेत र सजग भएर आफूलाई चाहिने भन्दा बढी मात्रामा कुनै पनि वस्तुहरूको चाहिँ स्टक नगर्नको निमित्त पनि अनुरोध गर्न चाहन्छु। त्यसले गर्दा बजारमा अभाव हुँदैन, कृत्रिम अभाव हुँदैन, कालोबजारी हुँदैन, मूल्य गुणस्तरमा समस्या पर्दैन। त्यसकारणले त्यसका निमित्त सबैभन्दा बढी सचेत र सक्रिय भने मैले है सचेत पनि हुने सक्रिय उपभोक्ता बन्नको लागि म तमाम देशभरका सबै विभिन्न तह तहका विभिन्न पेसा र व्यवसाय आबद्ध रहनुभएका तमाम आदरणीय आम उपभोक्ताहरूमा हार्दिक अपील गर्न चाहन्छु।
7: धेरै धेरै धन्यवाद माधव तिमिल सिन्हाजी। तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ, तपाईँ उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ। आज हामीले उपभोक्ताले अहिले खेप्नु परेको समस्या र पछि पनि खेप्न पर्ने समस्यासँग कसरी जोगिने, कसरी यो समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले धेरै कुरा भन्नुभयो, समय दिनुभयो, यसको लागि धेरै धेरै
3: धन्यवाद। यहाँलाई पनि धन्यवाद। कार्यक्रममै बदलिँदो नेपाल, अब हामी उपभोक्ता नै बदलिनुपर्छ, हाम्रो सोच बदलिनुपर्छ, हामीले हाम्रो खानपान बदलिनुपर्छ, हाम्रो व्यवहार बदलिनुपर्छ, सबै कुरा बदलिएर के हो त मात्रै बजार स्वच्छ हुन्छ, प्रतिस्पर्धी हुन्छ, उपभोक्ता मात्रै हुन्छ। त्यसकारण बदलिँदो नेपाल मार्फत सबै आम उपभोक्तालाई बदलिनको निमित्त जुन आग्रह गर्ने अवसर दिनुभयो, यसकारण तपाईँलाई र उज्यालो रेडियो नेटवर्क परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नमस्कार।
7: उहाँ हुनुहुन्थ्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। आजको कार्यक्रममा हामीले उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।
8: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
13: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 0942-35-888, 98-0-12-35-888।
16: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
17: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ।

सबैभन्दा पहिले मुख्य मुख्य खबर। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ़ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्किएको भनाई, सम्झौता प्रति इरानको आपत्ति। र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यासको आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्रै उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गर्नुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा धेरै गुनासालाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोको आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले बताउनु भएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगम ले आग्रह गरेको छ। तराईका क्षेत्रमा अबका केही दिन गर्मी बढ़ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। यो क्रम आउँदो बुधबारसम्म रहनेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकोले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सीसम्म रहनेछ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। विशेष गरी कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको हो। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरूद्ध भएको 3 हप्ताभन्दा धेरै भइसकेको छ। लामो समयदेखि नाका अवरूद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रन सकेका छैनन्। कोशी गाउँपालिका 4-0 किलो ओडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका हुन्। यसै गरी चौतारा साँगाचोक गढ़ी नगरपालिका 9 डुम्रीमा अरणीको राजमार्ग अवरूद्ध छ। यी सड़क कहिलेदेखि खुल्छन् भन्ने अहिलेसम्म कुनै टुंगो नलागेको गिरीले बताउनु भएको छ। यस्तै पहिरोले तेह्रथुमको मध्यपहाड़ी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको तिर्सुली मैलुङ स्यापुरवेशी सड़क, रूकुम पश्चिमको भेरी करिडोर लगायत सड़क खण्ड पनि प्रभावित छन्। इलाम पालिका 9 राजदुवाली मेची राजमार्गमा यातायात अवरूद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सड़कको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा कटान भएपछि त्रिशुली मैलुङ स्यापुरवेशी सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे

0: जानकारी लिन नेपाल प्रहरीको आग्रह छ। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीकलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकोले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रिया मा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। 19 पुस्तकालय दिवसको अवसरमा आउँदो भदौ 15 विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छात्र संगठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन शाखाका प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनु भएको छ। यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य तय गरिएको छ। पुस्तकालय दिवस कार्यक्रम प्रदेश र पालिकाको शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघ संस्था मार्फत सञ्चालन गरिनेछ। त्यसका लागि 7 प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। अब विदेशको खबर। टर्कीले साउदी अरब र पाकिस्तानसँग मक्कामा भएको त्रिपक्षीय रक्षा सम्झौता इरान विरूद्ध लक्षित नरहेको जनाएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले सम्झौतामा इरान वा अन्य कुनै देशलाई साझा सुरक्षा खतराका रूपमा उल्लेख नगरिएको बताउनु भएको छ। साउदी अरबको मक्कामा अस्ति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौतामा तीन मध्ये कुनै एक देशमाथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ। टर्कीका विदेश मन्त्री फिदानले यो व्यवस्था प्राविधिक रूपमा नाटोको धारा 5 अन्तर्गतको सामूहिक रक्षा प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउनु भएको छ। तर आक्रमण भइहालेको अवस्थामा तत्कालै सैन्य हस्तक्षेप गर्नुपर्ने अनिवार्य व्यवस्था भने नरहेको उहाँको भनाइ छ। आवश्यक परेको खण्डमा त्यो देशले सहयोग माग्नुपर्नेछ र आफूलाई आवश्यक सहयोगको प्रकार समेत स्पष्ट गर्नुपर्नेछ। यसैबीच इरानका केही अधिकारीले भने सम्झौताप्रति आपत्ति जनाएका छन्। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूले टर्की र पाकिस्तानसँगको सहकार्यले मात्र साउदी अरबको सुरक्षा सुनिश्चित नहुने बताएका हुन्। अब खेल खबर। स्वीडेनको गोथेनबर्गमा भएको प्री सिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पीएससीले एक एक गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनटमै इब्राहिम म्याविकले गोलमा पीएससीले अग्रता बनाएको थियो, तर युनाइटेडका ब्रायन एमुबोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि एथलेटिको मड्रिडसँगको खेलमा 2 गोल गरेका एम्बुमोले पीएससीसँगको खेलमा पनि गोल गरेका हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ़ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्कीको भनाई, सम्झौताप्रति इरानको आपत्ति। र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: It's about this home.
9: Dish home. Khushiko connection.
10: Salinadi ko sir.
11: Mari chud ko kaak.
10: Swachha, sundar rasnikta prakriti.
11: Shanti ra ananda ko anubhuti.
10: Bidbar bata tada.
11: सहर बाट नजिकै
10: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिसोर्ट.
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294481. वेबसाइट झुले.com.np.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ. खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसीराम तोयनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ. उनले सञ्चालन गरेको किराना पसलबाट 3 थान सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो. पशुपति क्षेत्रमा भोलि साउनको 4 सोमबारको अन्तिम तयारी स्वरूप सरसफाई गरिएको छ. पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप विगत 5 हप्ता अघिको शनिबारदेखिको सफाई अभियान गर्दै आएको हो. सफाईको 5 हप्ता हिजो पनि पशुपति क्षेत्रका विभिन्न ठाउँमा सफाई गरिएको कोष संचालक परिषद सदस्य समेत रहनुभएका स्थानीय बासिन्दा एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो. 5 हप्ताको सफाईका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने 4 ढोका अघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सरसफाई गरिएको उहाँले बताउनु भएको छ. साउनको अन्तिम सोमबार भोलि भक्तजन धेरै हुने अपेक्षा अनुसार तयारी थालिएको छ. भोलि सोमबार बोलबम यात्रा पनि धेरै भएकोले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ. बोलबम यात्रीलाई बासुकीती तीरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तर ढोकाबाट जल चढ़ाउने व्यवस्था मिलाएको पनि परिषद सदस्य भण्डारीले बताउनुभयो. महिलाको नेतृत्वमा डिगो चाडपर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान हिजोदेखि शुभारम्भ गरिएको छ. चाडपर्वलाई वातावरण मैत्री डिगो र जिम्मेवार बनाउने उद्देश्यसहित हरित उत्सव परिवर्तनको नेतृत्व महिलाको हातमा अभियान हिजो ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो. नेपाली कांग्रेसका मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनः प्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ. त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भूमिका श्रेष्ठले जलवायु परिवर्तनको कारण समाजका सबै वर्ग प्रभावित भइरहेका बताउँदै यो महिला वा अल्पसंख्यक समुदायको मात्रै सरोकारको विषय नरहेको उल्लेख गर्नुभयो. उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानूनी प्रबन्धमा ध्यान दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ. बिहान 9 बजेको राष्ट्रिय र चारबन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. खाना पकाउने ग्यासको अभाव कायमै यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म ग्यास आयात हुने. ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ. पशुपति क्षेत्रमा सोमबार लक्षित 5 हप्ताको सरसफाई. भोलि साउनको अन्तिम सोमबार भक्तजन धेरै हुने अपेक्षासहित तयारी थालियो. र महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान शुभारम्भ. बिहान 9 बजेको नेपाल खबर सकियो. बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला. यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं. नमस्कार.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
3: सडक सुरक्षा जीवन रक्षा.
4: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त.
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य.
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89 मोबाइल 97-72-540-89.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न
0: सक्छौ, गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: कांग्रेस केन्द्रीय समिति बैठक बस्दै 15 महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने।
1: काठमाडौँ उपत्यका लगायतका ठाउँमा देखिएको ग्यास संकट समाधान गर्न सरकारको सक्रियता। कालोबजारी भएको आशंकामा डिपोहरूमा

0: का पूर्व मेयर सिंह सम्पर्कविहीन।
1: हुर्मुज जलमार्ग खोल्न ओमानसँग सहमति नजिक पुगेको इरानको दावी। आफ्नो तेलवाहक जहाजमाथि आक्रमण भएको युएईको प्रतिक्रिया।
0: र लिग्स कप फुटबलमा मेस्सी बिनाको मियामी मेन्टेरेसँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा शुरू हुनेछ। 2 महिनामा बस्नुपर्ने बैठक करिब 4 महिनामा बस्न लागेको हो। यसअघि गत चैतमा बसेको बैठकमा सभापति गगन थापाले निर्वाचनमा पार्टीले बेहोरेको क्षतिको जिम्मा लिँदै राजीनामा दिनुभएको थियो, तर केन्द्रीय समितिले राजीनामा दिन नहुने निष्कर्ष निकाले यता बैठक बस्न सकेको थिएन। यो बीचमा इतर पक्षलाई विश्वासमा लिनमै समय बित्यो। आजको बैठकमा पार्टीको 15 महाधिवेशन सहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ। यसअघि हिजो बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिका एजेण्डा तय गरेको थियो। पार्टीको आधिकारिकता विवाद, फेरि सर्वोच्च अदालत पुग्नु र पूर्व सभापति शेरबहादुर देउवाको फिर्तीसँगै इतर पक्षले भेलाको तयारी गरिरहेका बेला यो बैठकलाई महत्वका साथ हेरिएको छ। इतर पक्षले आधिकारिकताको विवाद सर्वोच्चमा रहेकाले महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने अडानमा छ।
0: खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि ग्यास डिपोमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा प्रहरी परिचालन गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि उद्योग मन्त्री गौरी यादवले पहल लिनुभएको थियो। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ी बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी बढ़ाइने गृह मन्त्रालयले जनाएको छ।
1: पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका 7 का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्। कृत्य तथा ठगी गरेको भन्दै प्रहरीमा अदालतले ठगी आरोपमा पक्राउ गर्न अनुमति दिएको थियो। उनलाई हिजो पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलटारीमा राखिएको छ। जिल्ला अदालत नवलपरासीले पक्राउ वृद्धि जारी गरेपछि वडाध्यक्ष यादवले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत तुलसीपुर बुटवली इजलासबाट अल्पकालीन अन्तरिम आदेश माग गरेका थिए, तर अदालतले उनको माग बमोजिम आदेश दिन अस्वीकार गरेपछि प्रहरीले पक्राउ गरेको हो। अदालतले अन्तरिम आदेश दिएपछि यादव भाग्ने तयारीमा रहेको बताइएको छ। उनलाई भोलि अदालतमा उपस्थित गराइनेछ।
0: यसैबीच कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह सम्पर्कविहीन हुनुभएको छ। 65 वर्षीय सिंह शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको हो। उहाँले प्रयोग गर्दै आएको लु प्र 01013P 7970 नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरु सिंहे जंगलभित्र फेला परेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल शुक्रबार दिउँसो पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरभित्र रोकिराखेको अवस्थामा फेला परेको थियो। उहाँको खोजीमा तालिम प्राप्त कुकुरसहित 80 जनाभन्दा बढ़ी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सीसीटीभी फुटेजमा शुक्रबार दिउँसो करिब 3:15 बजेतिर उनी रामराज पुलसम्म पुगेको देखिएको छ। त्यसपछि उनको मोबाइलबाट आफन्तकोमा मैले जंगलमा बाटो बिर्सिए भनेको पाइएको छ। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
1: आदिवासी जनजातिको अधिकार, पहिचान र संस्कृतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्न आज विश्व आदिवासी दिवस मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभा

0: ले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट सांस्कृतिक परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। रसुवाको प्रख्यात तीर्थस्थल गोसाईकुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तयारी तीव्र पारिएको छ। आगामी भदौ 12 गतेको मेलाका लागि त्यहाँका होटल व्यवसायीले प्रतीक्षालय शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल चामल तेल नुन र मरमसला लगायतका खाद्य सामग्री ढुवानी गरिरहेका छन्। गोसाईकुण्ड मार्ग होटल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली डिम्सा चन्दनबारी लैरी विनायक हुँदै गोसाईकुण्डसम्मका 25 भन्दा बढ़ी होटलले तयारी तीव्र पारेका छन्। तीर्थयात्रीलाई आवासको सुविधा असुविधा नहोस् भन्ने उद्देश्यले 200 भन्दा बढ़ी थर्पु टहरा निर्माण भइरहेका छन्। यसैबीच लाङटाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले हर्मुज जलमार्गबाट जहाज आवतजावत सहज बनाउने विषयमा ओमानसँग सहमति नजिक पुगिएको जनाएको छ, तर त्यसले मात्रै जलमार्ग पूर्ण रूपमा खोल्न पर्याप्त नहुने इरानले बताएको छ। इरानी विदेश मन्त्री अब्बास अराघजीले इरान र ओमान हर्मुज हुँदै नयाँ पानी जहाज मार्ग सञ्चालन गर्ने सहमति नजिक पुगेको बताउनुभयो, तर जलमार्ग पुनः खोल्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका अन्य शर्त पूरा हुनुपर्ने उहाँको भनाइ छ। इरानको शीर्ष राष्ट्रिय सुरक्षा निकायका सचिव मोहम्मद बाकेर जोलकाद्रले अमेरिकाले इरान विरूद्धका धम्की अन्त्य गर्नुपर्ने, इरान तथा उसका लेबनानी पालेस्टाइनी यमनी र इराकी सहयोगीहरूमाथिको आक्रमण रोक्नुपर्ने, इरानमाथिको नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने र रोका गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सार्नु भएको छ। ओमानको विदेश मन्त्रालयले भने होर्मुज हुँदै हुने पानी जहाज आवत जावतको व्यवस्थाबारे इरानसँग भइरहेको वार्ता सकारात्मक र रचनात्मक रहेको जनाएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स यूएईले इरानले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित एक पानी जहाजमाथि होर्मुज जलमार्गमा क्षेपास्त्र प्रहार गरेको जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। बेलायतको सामुद्रिक व्यापार निगरानी निकाय यूकेएमटीओका अनुसार अर्को एउटा पानी जहाज अज्ञात प्रक्षेपणको प्रयासपछि आगलागीमा परेको थियो। आगो नियन्त्रणमा लिएको र वातावरण

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगा

0: upon ya. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अवस्था जस्तै छ, त्यो चिर्न पर्ने छ।
1: उहाँले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताउनुभयो। त्यसका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास र नागरिकको विश्वास आवश्यक पर्ने उहाँको भनाई छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वतर्फ संकेत गर्दै ढकालले वर्तमान सरकार वा प्रधानमन्त्रीलाई एक्लै जिम्मेवार ठहर गर्ने भन्दा पनि सामूहिक रूपमा परिणाम देखाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको अरे, एक्लै हामी हाम्रो कार्यकाल, हाम्रो कार्यकालमा सबैभन्दा ठूलो चीज विश्वास जगाउनु पर्ने छ। एकैचोटि देश धनी बन्दैन, एकैचोटि सुशासन आउँदैन। साउन सकिएर वर्षात सकिसके पछाडि त्यो कोशी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्नुपर्छ। साउनमा सकिएको वर्षात, भदौमा सकिएको वर्षातलाई त्यो नदी सङ्लिन त कार्तिक कुर्नुपर्छ, असोज अन्तिम नै कुर्नुपर्छ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ। आज आयोजित ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताउनुभयो। केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण समग्र संगठनले बदनामी भोग्न नहुने उहाँको भनाइ छ। कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने नागरिकलाई चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजुरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताउनुभयो।
4: बोलाइमा शुद्धता हुनु पर्यो, व्यवहारमा नम्रता हुनु पर्यो र आर्थिक सुशासन हुनु पर्यो। त्यो भनेको हामीले चाहिँ कसैसँग चाहिँ आर्थिक प्रलोभन पर्ने होइन, आर्थिक लाभ लिने होइन। यी तीनटा कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। यदि यी कुराहरू हामी मान्न तयार छैनौं, यो जागिर हाम्रो लागि होइन रहेछ भन्ने कुरा बुझ्नुभयो हुन्छ।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्रेले ट्राफिक प्रहरीले सड़कमा सिटी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सड़क दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनु भएको छ। उहाँले सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रविधि मैत्री फेसलेस ट्राफिक प्रणालीतर्फ जानुपर्नेमा जोड़ दिनुभयो।
5: मादक पदार्थ सेवन गरेर सड़कमा आइदिने, लागु पदार्थ सेवन गरेर सड़कमा आइदिने, तीव्र गतिमा सवारी साधनहरू सड़कमा प्रयोग गर्ने, जसको कारणले अरू जसले सड़क नियम पालन गरिरहनु भएको थियो उहाँहरूको जीवन चाहिँ धरापुन अथवा क्षति हुने अवस्था जुन छ, यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन, त्यसैले हामी फेसलेस ट्राफिकिङको कन्सेप्टमा जानुपर्छ भन्नु।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आज सहमहामन्त्री असीम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम शुरू गर्ने जानकारी दिनुभएको हो। विज्ञप्ति अनुसार यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रासपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोड़िनुपर्नेछ। यस कार्यक्रमले भूमान्छेका आवाजलाई सिधै राज्यको नीति र निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको शाहले बताउनु भएको छ। यो कार्यक्रम नागरिक संवाद र नेतृत्व संवाद गरी दुई चरणमा सञ्चालन हुने भएको छ। नागरिक संवाद साँझ 5 देखि 6 बजेसम्म हुनेछ भने यसमा मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या र अपेक्षा सुझावहरू सुन्नेछन्। नेतृत्व संवाद साँझ 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरू बीच संयुक्त रूपमा बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा यस चरणमा सघन छलफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
3: तीन दिनदेखि हराइरहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरु सिंगे जंगलमा मृत फेला पर्नु भएको छ। शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहनुभएका सिंह आज मृत भेटिनु भएको हो। 65 वर्षीय सिंह शुक्रबार अन्दाजे 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्किनु भएको थियो। केही बेरपछि आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिर्सिए भनेर फोन गर्नुभएको थियो। त्यसपछि उहाँका आफन्त सहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरभित्र

0: जंगल क्षेत्रमा उहाँ चढ़ने गरेको लूप र 01013P8070 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। थप विवरण संकलन र अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। 32 विश्व आदिवासी दिवसका अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आदिवासी जनजाति आयोगको अगुवाईमा काठमाण्डको खुला मंचमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो। दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। खुला मंचमा आयोजित उक्त समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ।
1: संघीय राजधानी काठमाण्डुलाई हेटौडासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ। राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य अगाडि बढ़ाएको जनाएको छ। यस राजमार्गको कुल लम्बाई 80 किलोमिटर रहेको छ। हेटौडाको बुद्धचोकदेखि ललितपुरको एकान्त कुनासम्म फैलिएको यस सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्दछ। योजनाका इन्जिनियर उपेन्द्र महारनका अनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य धमाधम भइरहेको छ। लेले बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि 2082 जेठ 21 गते ठेक्का सम्झौता भएको थियो। इन्जिनियर महारानले हालसम्म यस खण्डको भौतिक प्रगति करिब 50% पुगेको जानकारी दिनुभएको छ। यस अघिको अभिलेखमा 4 किलोमिटर मात्र कालोपत्रे गर्ने उल्लेख भए पनि हाल बाढ़ी पहिरो नियन्त्रण सहितको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार काम भइरहेको योजनाले जनाएको छ।
0: टाइफुन डल्फिन आदि पूर्वी चीनको तट नजिक पुगेसँगै सांघाई लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। आधीको जोखिमलाई ध्यानमा राख्दै सांघाईका दुई प्रमुख विमानस्थलले आज 1300 भन्दा बढ़ी उड़ान रद्द गरेका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ताइवानका केही वायुसेवा कम्पनीले पनि आज चीनतर्फका उड़ान रद्द गरेका छन्। आधीका कारण भारी वर्षा भइरहेको र बाढ़ी तथा पहिरोको जोखिम बढ़ेको अधिकारीहरूले चेतावनी दिएका छन्। आधी आज अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। मौसमविदहरूले आगामी केही दिनमा ती क्षेत्रमा 200 देखि 400 मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। सांघाईको होङकियाओ र पुडोङ विमानस्थल ले आजका लागि निर्धारित करिब 60% उड़ान रद्द गरेका छन्। अधिकारीहरूले सम्भावित बाढ़ी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज संयुक्त अरब इमिरेट्स यूए र स्कटल्याण्ड भिड्दैछन्। दुई टोली बीचको खेल स्कटल्याण्डको डुण्डेमा नेपाली समय अनुसार दिउँसो 4:15 बजेदेखि शुरू हुनेछ। 34 खेलमा 41 अंक जोडेको स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा छ भने युए 26 खेलबाट 16 अंक सहित पुछारमा रहेको छ। लीग दुईबाट शीर्ष चारमा पर्ने टोलीले सिधै विश्वकप छनौट खेल्नेछन्। युएको सिधै विश्वकप छनौट खेल्ने सम्भावना समाप्त भइसकेको छ। स्कटल्याण्डले भने विश्वकप छनौटमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न रासोपा सांसद ढकालको प्रस्ताव। देशमा रातारत सुशासन नआउने जिकिर।
1: व्यवहारमा नम्रता देखाउन ट्राफिक प्रहरीलाई पूर्वाधार विकास समितिका सभापतिको निर्देशन। सड़कमा सेठी फोकेर मात्र दुर्घटना न्यूनीकरण गर्न नसकिने प्रहरीको भनाई।
0: कान्ति राजमार्गको स्तर उन्नति तीव्र, 50% भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दावी।
1: चीनमा डल्फिन आधीको त्रास, सांघाईमा 60% उडान रद्द, 4,00,000 मानिसलाई सुरक्षित स्थानमा सारियो।
0: र विश्वकप लीग टू क्रिकेटमा आज युएई र स्कटल्याण्ड भिड्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् सुख्यो रा

कैयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

हँसाउन सकिन। हेर्न यो हृदयमा गुम्सेका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै

我就什么都想说。

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीसा मोते सँगै माधव दुलालको नमस्कार।
1: परराष्ट्र सम्बन्ध सुदृढ बनाउन प्रधानमन्त्री बालेनको कूटनीतिक सक्रियता। सिंहदरबारमा भोलि भारतीय र चिनिया प्रतिनिधिहरूसँग छुट्टा छुट्टै संवाद गर्ने। उजुरी छानबिन नसकिँदा रोकियो न्यायाधीश पद पूर्ति। न्याय परिषदमा 150 निवेदन थाती।
0: भोलि प्रतिनिधि सभामा परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर। 4 नयाँ विधेयक प्रस्तुत गरिने। कागजात नष्ट भई रोकिएको लेखा परीक्षण बारे निकास खोज्दै संसदीय समिति। अर्थमन्त्री र मुख्य सचिवलाई छलफलका लागि बोलाइयो।
1: जनप्रतिनिधिले सोझै बजेट खर्चन नमिल्ने सर्वोच्चको फैसला। शक्तिको दुरूपयोग रोक्न आदेश। 55 केन्द्रमा सुरक्षाकर्मी खटाएर ग्यास वितरण शुरू। खाली सिलिण्डर होल्ड नगर्न ग्यास उद्योग संघको अनुरोध।
0: समुद्री आँधीका कारण चीनमा रेड अलर्ट। 1600 उडान रद्द। सुकिरियाईको आसियान प्रस्ताव म्यानमारद्वारा अस्वीकृत। आप्रवासी विवादमा इटलीबाट आउने यात्रुमाथि स्पेनमा कडाई।
1: र 8 महिनापछि राखेको बोर्ड बैठक आह्वान। 10 राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुने। एसियाडको तयारीमा रहेको जुडो टोलीलाई वैदेशिक प्रशिक्षणका लागि टोकियो पठाइने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीले कूटनीतिज्ञहरूसँग व्यक्तिगत संवाद गर्ने सम्बन्धी खबरबाट। सरकार गठन भएको 100 दिन पूरा भएसँगै प्रधानमन्त्री बालेन र शाह बालेनले आफ्नो कूटनीतिक शैलीमा महत्वपूर्ण परिवर्तन गर्नुभएको छ। शुरूआती चरणमा विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अडान लिनुभएका प्रधानमन्त्री शाह अब भने प्रत्यक्ष संवाद र व्यापारिक कूटनीतिकतर्फ फर्कनु भएको हो। यसै क्रममा भोलि सोमबारदेखि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता आयोजना गरिँदैछ। तय भएको कार्यतालिका अनुसार भोलि बिहान 11 बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलो संवाद हुनेछ भने भोलि नै दिउँसो 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ताको कार्यक्रम राखिएको छ। यस्तै मंगलबार अमेरिकी कार्यवाहक राजदूत स्कट अबममसँग कुराकानी गरेपछि अन्य नियोग प्रमुखहरूसँग पनि क्रमशसँग छलफल अघि बढ़ाइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
0: न्याय परिषदले न्यायाधीशहरू विरूद्ध परेका उजुरीहरूको निरूपण कार्यलाई अघि बढ़ाएको जनाएको छ। परिषदको पछिल्लो बैठकले 19 उजुरीमाथि कार्यवाही नगर्ने गरी तामेलीमा राख्ने निर्णय गरेसँगै अब 150 निवेदन छानबिनको पर्खाईमा छन्। परिषदका अनुसार परेका कुल 286 उजुरीमध्ये यसअघि नै 135 टुंगिसकिएको छ। बाँकी रहेका उजुरीहरूको पूर्ण टुंगो लाएपछि मात्रै नयाँ न्यायाधीश नियुक्तिको छलफल थालिने भएको छ। अध्ययनका क्रममा एकजना जिल्ला न्यायाधीश न्याय परिषदले न्यायाधीशहरू विरूद्ध परेका उजुरीहरूको निरूपण कार्यलाई अघि बढ़ाएको जनाएको छ। परिषदको पछिल्लो बैठकले 19 उजुरीमाथि कार्यवाही नगर

0: गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको भोलि दिउँसो 1 बजे बस्ने बैठकमा 4 विधेयकहरू प्रस्तुत हुने भएका छन्। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकको शुरूमा परराष्ट्र र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरूले उत्तर दिनुहुने कार्यसूची तय भएको छ। त्यसपछि अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले कर्मचारी संचयको सम्बन्धी संशोधन विधेयक, कानून मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी विधेयक र युवा मन्त्री रामजी यादवले बालश्रम निषेध सम्बन्धी विधेयक सदनमा पेश गर्नुहुनेछ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ। नेपाल विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने सम्बन्धी विधेयकलाई छलफल र पारितका लागि पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
0: जेएनजी आन्दोलनका क्रममा तोडफोड़ र आगजनी भएपछि देशभरका 179 सरकारी कार्यालयको 1,47,90 करोड़ रूपियाँ भन्दा बढ़ीको लेखा परीक्षण रोकिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार कागजात र श्रेष्ठता जलेकाले 3 तहका निकायको आय व्यय विवरण पेश हुन नसकेको हो। यसै कानूनी तथा व्यावहारिक अन्यल सुल्झाउन संसदको सार्वजनिक लेखा समितिले पहल बढ़ाएको छ। समिति सभापति भरत बहादुर खड्काका अनुसार मंगलबार बिहान बस्ने बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ। नियम अनुसार प्राकृतिक प्रकोप वा दुर्घटनामा नष्ट भएका कागजात मूल्याङ्कन गरी मन्त्री परिषद वा तोकिएको समितिले मिना दिन सक्ने प्रावधान छ। तर श्रेष्ठता जल्नु र वित्तीय दायित्व छूट हुनु फरक विषय भएकाले कानून सम्मत निकास खोज्न बैठक महत्वपूर्ण मानिएको समितिले जनाएको छ।
1: संसद विकास कोषका नाममा जनप्रतिनिधिलाई सोझै विकास बजेट खर्च उपलब्ध गराउनु संवैधानिक व्यवस्था विपरीत हुने सर्वोच्च अदालतले स्पष्ट पारेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो परिपाटीले कानून निर्माण गर्ने निकायको अधिकारमा गम्भीर असर पुग्ने ठहर गरेको छ। मध्य प्रदेश सरकारले कार्यपालिकाको निर्णय मार्फत प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई 5 करोड़ र समानुपातिक सदस्यलाई 1,50,00,000 रूपियाँ बाँड्न खोजेपछि अदालतमा उजुरी परेको थियो। तत्कालीन समयमा बजेट दिने औपचारिक निर्णय भइ नसकेको भन्दै परेको निवेदन खारेज गरिदिए पनि मुद्दाको पुनपाठमा सांसद आफैले रकम खर्च गर्ने गरी कोष बनाउन गैर संवैधानिक हुने फैसला गरिएको छ। अदालतको यो व्याख्याले आगामी दिनमा संघ तथा प्रदेश तहमा सांसदका नाममा बजेट विनियोजन गर्ने बाटो पूर्ण रूपमा रोकिदिएको छ।
0: भारतबाट आयात निरन्तर भइरहे पनि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास लुकाउने र महँगोमा बेच्ने क्रम बढ़ेपछि सरकारले बजार अनुगमनलाई कड़ा बनाएको छ। उद्योग मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा 55 डिपोहरूमा प्रहरी टोली खटाएर सिलिण्डर बाँड्न थालिएको छ। उद्योग मन्त्री गौरी कुमारी यादव र गृहमन्त्री सुदन गुरूङ बीचको छलफलपछि प्रहरी प्रशासनलाई स्थलगत अनुगमन र सहजीकरणको जिम्मेवारी दिइएको छ। ग्यासको आपूर्तिमा कुनै अवरोध नरहेकाले उपभोक्तालाई नआत्तिने र तोकिएकै मूल्यमा खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ। सादा पोसाकमा खटिएका जवानहरूले अनुगमन गरिरहेका छन् भने कालो बजारी भेटिए तत्काल कार्यवाही गर्ने चेतावनी दिइएको छ। आवश्यकता अनुसार यो निगरानी उपत्यका बाहिरका जिल्लाहरूमा पनि विस्तार गरिने भनिएको छ।
1: नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास आपूर्ति सहज रहेकाले घरमा अनावश्यक सिलिण्डर संचय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। भारतका विभिन्न प्रशोधन केन्द्रबाट ग्यास आयात निरन्तर भइरहेको र उद्योगहरूले भरिएका सिलिण्डर बजारीकरण गरिरहेकाले हतारिएर अतिरिक्त खरिद नगर्न संघले सूचित गरेको हो। संघका अध्यक्ष दिवान बहादुर सन्दले आज विज्ञप्ति जारी गर्दै पछिल्लो 22 दिनमा करिब 40,000 मेट्रिक टन ग्यास भित्रिसकेको र जुन गत वर्षको सोही अवधिको तुलनामा 15% बढ़ी भएको बताउनु भएको छ। नेपाल आयल निगमले चालू साउन महिनाभर 55,000 मेट्रिक टन ग्यास नेपाल भित्रने अनुमान गरेको छ।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन सम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई कानूनी बाटोबाटै सामना गर्ने बताउनु भएको छ। ललितपुरको सानेपामा आज बसेको केन्द्रीय

0: समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालत र संवैधानिक निकायमाथि पूर्ण विश्वास रहेकाले शानका साथ आफ्नो पक्ष प्रस्तुत गर्ने स्पष्ट पार्नुभयो। पार्टीभित्रको असन्तुष्टि र महाधिवेशन तयारीका विषयमा सभापति थापाले आफू दबाव, डर वा प्रलोभनबाट प्रभावित नहुने र विधानको परिधिभित्र रहेर निष्पक्ष 15 महाधिवेशन गराई छान्ने बताउनुभयो। पार्टीमा कसैलाई पनि विभेद नगरी सबै पक्ष र पुराना नेताहरूको योगदानलाई समेटेर अघि बढ़ने उहाँको भनाई थियो। यस्तै प्रदेश सभालाई प्रतिपक्षी विहीन बनाउने प्रयासलाई कांग्रेसले रोकेको दावी गर्दै उहाँले लोकतन्त्रमा सशक्त प्रतिपक्षको उपस्थिति अनिवार्य हुने अडान दोहोर्याउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले नागरिकता गुनासो र अपेक्षालाई सरकारको नीति निर्माणसँग जोड्न आगामी भदौदेखि नयाँ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनाको कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालय पुगेर नागरिक तथा पार्टी पंक्तिसँग सीधा कुराकानी गर्नुपर्नेछ। नागरिक सरकार र पार्टी संगठनबीच समन्वय बढ़ाउँदै मन्त्रीहरूलाई जनताप्रति पारदर्शी र जवाफदेही बनाउन यो अभ्यास थालिएको राष्ट्रपाले बताएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। झापाको बिरतामोड नगरपालिका 2 स्थित 12 कोटी गाउँमा अटो र ट्रयाक्टर जुद्दा एकजनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा परि झापा गाउँपालिका 4 भामटोलीकी 35 वर्षीय सखी बीबीको मृत्यु भएको छ। दुर्घटनामा अटो चालक तयामूल हक सहित अन्य 4 जना घाइते भएका छन्। मे 1H 3842 नम्बरको अटो र मे 1T 5153 नम्बरको ट्र्याक्टर आपसमा ठोकिएपछि घाइते भएका सबैको हाल बिरता मोड स्थित बिरता सिटी अस्पतालमा उपचार भइरहेको छ।
3: भक्तपुरको सूर्य विनायक स्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक पुरूषको ज्यान गएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ। मादक पदार्थ छुटाउन 4 दिन अघि भर्ना गराइएका उमेश शाहीको आज मृत्यु भएपछि आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। पीड़ित पक्षले शाहीको शरीरमा निलदाम देखिएको भन्दै कुटपीट गरी हत्या गरिएको आरोप लगाएका छन्। आक्रोशित समूहले सुधार केन्द्रमा तोड़फोड़को प्रयास गरेपछि स्थिति साम्य पार्न प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटाइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आफन्तको किटानी जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढ़ाइएको छ।
2: कालीकोटको पलाता गाउँपालिका 9 थिर्पु स्थित पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि कुटपीट र तोड़फोड़ भएपछि स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालको बहिरंग ओपीडी कक्ष अगाडि बसेर वाईफाई चलाइरहेका स्थानीयलाई स्वास्थ्य कर्मीले बाहिर जान आग्रह गर्दा विवाद उत्पन्न भएको थियो। मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो र बेलुकी क्वार्टरमा पुगेर स्थानीय व्यक्तिहरूले हातपात गर्नुका साथै अस्पतालको प्रकरण समेत तोड़फोड़ गरेका छन्। पलाता गाउँपालिका स्वास्थ्य संयोजक धनप्रसाद नेउपानेका अनुसार भोलि जनप्रतिनिधि सहितको सर्वपक्षीय बैठक बसेर घटनाका विषयमा छलफललाई आवश्यक निर्णय गर्ने तयारी भएको छ।
3: काठमाडौँस्थित वीर अस्पताल र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्समा लामो समयदेखि पदाधिकारी नियुक्ति हुन नसक्दा बिरामीको उपचार सेवा प्रभावित भएको छ। गत वैशाखमा पूर्व पदाधिकारीहरूको कार्यकाल सकिएपछि नयाँ टोली चयन नहुँदा अस्पतालका खरिद तथा टेण्डर सम्बन्धी काम रोकिएका हुन्। भर्खरै उपकुलपतिमा डाक्टर विवेक कुमार आचार्य नियुक्त भए पनि अन्य महत्वपूर्ण पदहरू अझै खाली छन्। पूर्ण अधिकार प्राप्त नेतृत्व नहुँदा प्रयोगशालाका लागि आवश्यक सामग्री अपरेशन थिएटरका टेबल र भेन्टिलेटर जस्ता अत्यावश्यक उपकरण किन्न नसकिएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाद्य तथा स्वच्छता मन्त्रालयले भने सिनेट बैठक डाकेर बाँकी रहेका रिक्त पदहरू चाँडै पदपूर्ति गर्ने तयारी भइरहेको जनाएको छ।
2: स्वास्थ्य मन्त्री निशा मेहताले धनुषाको ढल्केबारमा स्वीकृत ट्रमा सेन्टर सिराको लानमा बनाउने अभिव्यक्ति दिएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको नेतृत्वमा गठित संघर्ष समितिले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै मशाल जुलुस सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। विगत 10 वर्षदेखि निर्माणको प्रक्रिया अघि बढ़ेको सो सेन्टरका लागि 4 बिघा जग्गा प्राप्ति माटो परीक्षण र बजेट विनियोजन समेत भइसकेको स्थितिमा अन्यत्र सार्न खोजिएको भन्दै स्थानीय जनप्रतिनिधि र अगुवाहरूले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जालमा दिइएको स्पष्टीकरण पत्यारिलो नभएकाले स्वास्थ्य मन्त्रीले संसदबाटै यो अभिव्यक्ति नसच्याएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले बताएको छ।
3: काठमाडौँको भद्रकालीबाट नियन्त्रणमा लिएका एक व्यक्तिले डिजिटल माध्यमको प्रयोग गरी पौने 3 करोड़ रूपियाँ भन्दा बढ़ीको अवैध सट्टेबाजी कारोबार गरेको पाइएको छ। बुढा नीलकण्ठका 41 वर्षीय प्रेम थापालाई शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले 4 थान मोबाइल र एउटा ल्यापटप सहित नियन्त्रणमा लिएको हो। बरामद विद्युतीय उपकरण जाँच गर्दा थापाले एक्सवेट तथा मम क्यास जस्ता एप मार्फत मब क्याम्प्स जस्ता एप मार्फत 2,73,43,000 रूपियाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको पुष्टि भएको काठमाडौँ प्रहरीले जनाएको छ।
2: क्यानाडा पठाइदिने भन्दै 37 लाख रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्री पलाञ्चोकको मन्दन देउपुरका 42 वर्षीय अचित दुलाल रहेका छन्। क्यानाडामा राम्रो रोजगार दिलाउने प्रलोभन देखाएर 37 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको पीड़ितको उजुरीका आधारमा उनलाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको हो। वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी भएपछि नियन्त्रणमा लिइएका दुलाललाई थप अनुसन्धान र कार्यवाहीका लागि विभागमै पठाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बैतडीको झुलाघाट स्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा 90,95,000 रूपियाँ राजस्व उठाउने लक्ष्य राखेकोमा 1,06,19,000 रूपियाँ भन्दा बढ़ी संकलन भएको हो। कार्यालय प्रमुख लोकेन्द्र बहादुर सिंहका अनुसार संकलित सम्पूर्ण रकम भारतबाट आयात हुने वस्तुमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्त शुल्क र जरिवानाबाट प्राप्त भएको हो। यस नाकाबाट भारततर्फ हुने निर्यात भने शून्य रहेको छ।
2: नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको नीतिगत सुधारका क्रममा प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरेको छ। शेयर बजारलाई पारदर्शी, निष्पक्ष र प्रविधि मैत्री बनाउने सोचका साथ बोर्डले यो रणनीति अघि सारेको हो। श्वेत पत्रमा धितोपत्र बजारको वर्तमान अवस्था, देखा परेका चुनौती र त्यसको समाधानका उपायहरू समेटिएका छन्। प्राथमिक बजारको गुणात्मक विकासका लागि बोर्डले 3 चरणको कार्ययोजना तय गरेको छ, जस अनुसार पहिलो वर्षभित्र कानूनी सुधार, दोस्रो वर्षसम्म संस्थागत सुदृढीकरण र 5 वर्षभित्र आधुनिक बजार प्रणालीको विकास गरिनेछ।
1: अब विदेशका खबर। पूर्वी चीनतर्फ तीव्र गतिमा अघि बढ़िरहेको समुद्री आँधी डल्फिनका कारण भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि चीनले रेड अलर्ट जारी गरेको छ। झेजियाङ र फुजियान प्रान्तलाई लक्षित गर्दै आँधी प्रवेश गर्न थालेपछि 1600 भन्दा बढ़ी उड़ानहरू रद्द गरिएका छन्। सांघाई, हाङझौ लगायतका विमानस्थलका उडान ठप्प पारिनुका साथै जल यातायातमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। बाढ़ी र पहिरोको उच्च जोखिममा रहेका तटीय क्षेत्रबाट करिब 5,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यसअघि जापानको ओकिनावामा विद्युत सेवा अवरूद्ध पार्दै क्षति पुर्याएको यो आँधी चीनको भित्री भूभागतर्फ अघि बढ़दै जाँदा वर्षा र हुरीको प्रभाव अझै केही दिन रहने मौसमविदहरूले बताएका छन्।
2: म्यानमारको सैन्य सरकारले पूर्व नेत्री साङ सुकीलाई बिना शर्त रिहा गर्न दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको प्रस्ताव अस्वीकार गरेको छ। आसियानका लागि छुट्टै विशेष दूतको आवश्यकता नरहेको बताउँदै म्यानमारको विदेश मन्त्रालयले सुकीको रिहाई कानून बमोजिम मात्रै हुने प्रस्ट्याएको छ।
1: यता युरोपमा आप्रवासन सम्बन्धी विवाद बढ़ेपछि स्पेन र इटालीबाट आएका 12 उडानका 199 जना यात्रुमाथि विमानस्थलहरूमा खानतलासी गरेको छ। इटालीले गैर युरोपेली नागरिकका लागि प्रवेश सम्बन्धी नियममा कड़ाई गरेपछि स्पेनले पनि जवाफी कदम चालेको हो। इटालीले गत अक्टोबर 1 लागू हुने गरी स्पेनसँग गैर युरोपेली नागरिकका लागि भिजा फ्री सम्झौता स्थगन गरेको छ। यससँगै दुई देशबीच मतभेद शुरू भएको छ।
2: अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठक आगामी बिहिबार बोलाइएको छ। गत पुस यता पहिलो पटक यो बैठक बस्न लागेको हो। बैठकमा कर्णाली प्रदेशमा सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्नुका साथै समावेश गरिने खेलहरूको अन्तिम निर्णय गरिनेछ। यसका साथै आगामी 20 एसियाली खेलकुदमा सहभागी हुने खेलाड़ी, प्रशिक्षक, व्यवस्थापक र आवश्यक बजेटको खाका समेत स्वीकृत गर्ने तयारी छ। चालू आर्थिक वर्षको बजेट व्यवस्थापन, जगैदेखि खेलकुद विकास गर्ने कार्यक्रम, खेल संघहरूको नवीकरण र अनुदानका विषय पनि बैठकमा छलफल हुने भनिएको छ।
1: र एसियाली खेलकुदमा सहभागिता जनाउन थालेको 40 वर्ष पुग्दा समेत पदक जित्न नसकेको नेपाली जुडो टोली यस पटक नयाँ इतिहास रच्ने तयारीमा जुटेको छ। जापानमा हुने विश्व एसियाली खेलकुदलाई लक्षित गरी 6 खेलाड़ीले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दैनिक 4 घण्टा कड़ाक बन्द प्रशिक्षण गरिरहेका छन्। राष्ट्रिय खेलकुद परिषदको विशेष प्राथमिकतामा परेको जुडोबाट पुरूष र महिलातर्फ 3-3 खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्नेछन्। विगत 18 महिनादेखि तयारी गरिरहेको टोलीलाई वैदेशिक प्रशिक्षणका लागि जापानको टोकियो विश्वविद्यालय पठाउने पहल भइरहेको मुख्य प्रशिक्षक मोहन सोनारले बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: परराष्ट्र सम्बन्ध सुदृढ़ बनाउन प्रधानमन्त्री बालेनको कूटनीतिक सक्रियता। सिंहदरबारमा भोलि भारतीय र चिनिया प्रतिनिधिहरूसँग छुट्टा छुट्टै सम्वाद गर्ने, उजुरी छानबिन नसकिँदा रोकिएको न्यायाधीश पदपूर्ति, न्याय परिषदमा 150 निवेदन थाती।
1: भोलि प्रतिनिधि सभामा परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर चार नयाँ विधेयक प्रस्तुत गरिने कागजात नष्ट भई रोकिएको लेखा परीक्षणबारे निकास खोज्दै संसदीय समितिले अर्थमन्त्री र मुख्य सचिवलाई छलफलमा बोलाइयो।
2: जनप्रतिनिधिले सोझै बजेट खर्चन नमिल्ने सर्वोच्चको फैसला, शक्तिको दुरूपयोग रोक्न आदेश, 55 केन्द्रमा सुरक्षाकर्मी खटाएर ग्यास वितरण शुरू, खाली सिलिण्डर होल्ड नगर्न ग्यास उद्योग संघको अनुरोध।
1: समुद्री आँधीका कारण चीनमा रेड अलर्ट, 1600 उडान रद्द, सुकी रिहाईको आसियान प्रस्ताव म्यानमारद्वारा अस्वीकृत, आफावासी विवादमा इटालीबाट आउने यात्रुमाथि स्पेनमा कडाई।
2: 8 महिनापछि राखेप बोर्ड बैठक आह्वान, 10 राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुने, एसएडको तयारीमा रहेको जुडो टोलीलाई वैदेशिक प्रशिक्षणका लागि टोकियो पठाइए।
1: हौस् त नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
9: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धित पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका छौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशन लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 4 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेको।

0: छ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरेका छ।
1: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरिश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापन लागि बन्ध्याकरण, हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
2: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्पेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ होइन। हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभयो भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने खालि।
1: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
3: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौं।
1: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली, पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
4: सुदूरपश्चिम प्रदेश है राति भागमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थान त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा नहुनसक्ने देखिन्छ। त्यो ठूलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ। त्यही नै हो यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ। अब ठ्याक्कै होइन, तर पहाड़ी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेका हुन्छ पहाड़ी भूभागमा, अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब सबै वर्षा भएको ठाउँ पहाड़ी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ।
1: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
5: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघको दोस्रो संशोधन विधेयक 2083 छ, त्यसले गर्दा मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धित पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
6: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका छौँ। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गरौं, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गर्दिन, सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फके। विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
1: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका वहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
7: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
8: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
7: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
13: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
14: अहिले यताउति दौड़िनु पर्ने एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गर्दै त्यहाँबाट त्यहाँ जानु भने बाबुआमाको छोटो छोटो मागदियो।
13: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
8: अब हामी केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
13: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
15: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
13: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्नेसम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम,
16: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
7: बालबालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
19: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अंकमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौ।
16: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ, जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
20: चिसोका कारण हुने,
16: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
20: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
16: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी दूषित भएर हुने धेरै, खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ, उसलाई रुवाखोकी पनि लाग्छ, झाडा रङ्ता पनि लाग्छ, त्यो हुन सक्छ।
20: बालबालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ अभिभावकले?
16: सफाई नै हो होइन, शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेरै खाएको छौँ, तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिँगा बनेको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
20: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखला लागिरहेछ भन्ने के चाहिँ यहाँको अनुभव?
16: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने किनेर ल्याएर खायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ किटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
20: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुराहरू चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखिम
16: गर्दाखेरि पनि हुन सक्छ। त्यो किटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
20: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
16: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने सकुभर होइन, ताजा खाने, बासी चढेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
20: खाने पानीमै पखाल्नु पर्यो,
16: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गासिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
20: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
16: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीच बीचमा गरेर खुवाउन सकिन्छ।
20: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
16: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा विचार गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
20: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
16: अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
20: पचाउन सक्दैन भनेर चाहिँ
16: एकैचोटि खाना पछिमा गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खान खोजेको छ भने खुवाउन सकिन्छ आफैले पकाएर राम्रोसँग पकाएर, अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्रै त धेरै प्रोटिन नै हुँदैन,
20: छोक्रा राखेर
16: गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
20: मुसुरीको दाल अलि बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ।

0: हुने टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्री पालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने बताउनुभयो।
1: प्रधानमन्त्रीले के भन्नुभयो, मेरो गाडी एक्सप्रेस वेमा हिँडेको, मेरो गाडीमा ब्रेक छैन, ब्रेक राख्नुहोस् नराख्नुहोस् तपाईँको छनौटको विषय, एक्सप्रेस वेमा हिँड्नुहोस् स्पिडमा हिँड्नुहोस् तपाईँको छनौटको विषय हो, तर स्पिडमा हिँड्ने हो एक्सप्रेस वेमा जाने तपाईँको छनौट हो, तर लेनभन्दा बाहिर जान्छु जान्छु भन्ने तपाईँको छनौटको विषय होइन, तपाईँले लेन मिच्न पाउनुहुन्न।
0: राष्ट्रपा सरकारले 2046 सालपछि उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्ने भनेको, तर गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन गरेको प्रतिवेदन नै लुकाएको भन्दै आपत्ति जनाउनुभयो।
1: सरकारले भन्यो म 2046 सालपछि सबैको सम्पत्तिको छानबिन गर्छु, त्यसमाथि हाम्रा वैधानिक प्रश्नहरू थिए, तर पनि आम रूपमा सार्वजनिक चासोको विषय भएको हुनाले गर्दा नेपाली कंग्रेस पार्टीले निर्णय नै गरेर हामीहरू सबैले आफ्नो विवरणलाई अगाडि बढायो। तर सरकारकै एउटा मन्त्रीको सम्पत्तिमाथिको छानबिनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सार्वजनिक गर्ने वा नगर्ने कुनै एउटा निजी छनौटको विषय थियो थिएन।
0: त्यति मात्र होइन, थापाले पासपोर्टको ठेक्कादेखि कैयौं विषयमा विवादमा आए पनि आफूहरूले संवैधानिक व्यवस्था र विधिको शासनमा मात्र प्रश्न उठाउने गरेको बताउनुभयो। लोकतन्त्रमा अख्तियारका प्रमुखलाई सिंहदरबारमा बोलाएर बन्धक बनाउन नमिल्ने थापाले तर्क गर्नुभयो।
1: पासपोर्टको काण्डको बारेमा तपाईँ हामी सबैलाई थाहा छ, पासपोर्टको काण्ड कुन देशले किन्छ कुन देशले बेच्छ यो कार्यकारीको विषय हो, हामी त्यो जान्दैनौ, हाम्रो त्यसमा कुनै मत पनि छैन, हामीलाई विश्वास पनि छ सरकारले यसमा राम्रो ठिक ढंगले काम गर्छ भन्ने कुराको सम्बन्ध गरेन भने त्यसका बारेमा प्रश्न उठ्छ उठि नै रहेको छ, संसदमा हाम्रो साथी उठाइराख्नु भएको छ। तर आजको दिनमा हामीले उठाउने प्रश्न भनेको कहाँनिर हो भने प्रधानमन्त्रीको निर्देशनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखलाई सिंहदरबारको कोठाभित्र राखेर थुन्न पाइन्छ, बन्द बनाउन पाइन्छ, हाम्रो संविधानले यो दिन्छ।
2: विपक्षी दलले चर्को आलोचना गरिरहँदा सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने समेत सरकारका काम कार्यवाहीबाट खासै सन्तुष्ट नरहेको पाइएको छ। शुक्रबार रासोपाकै सांसदहरूले संसदमा सरकारको विरोध गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले राति सामाजिक सञ्जालमा आफू एक्लै परेको भन्दै स्टाटस लेख्नु भएको थियो। त्यसको भोलिपल्ट हिजो बेलुकी काठमाण्डुमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले पनि सरकार गठनको साढे चार महिनाको कार्य सम्पादनमा जनअपेक्षा अनुसार परिवर्तनको स्पष्ट आवाज सुन्न नसकेको स्वीकार गर्नुभएको हो। उहाँले सरकार बाटोबाट विचलित भए नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउन हस्तक्षेप गर्ने

0: बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ। त्यस कारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा पनि दिँदैनौँ। पुगेको खण्डमा लिगबाट बाहिर गयो भने पुनः लिगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन् यो यात्रामा, हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन। एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स। हामी सही ढंगले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौं।
1: पूर्व उप प्रधानमन्त्री लामिछानेले आफूहरूका वाचा तथा घोषणा अनुसार नागरिकका सुझाव र गुनासोहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै आफूहरूलाई फेल हुने सुविधा नभएको बताउनु भएको छ। पछिल्लो समय खासै सार्वजनिक कार्यक्रममा नदेखिने लामिछाने नेपाली युवा उद्यमी मंचको 22 वार्षिक साधारण सभामा पुगेर वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभएको हो।
0: आज पनि सरकारले वाचा गरेको छ कि हामी धेरै मानिसलाई रोजगारी दिन्छौं। हामीले भनेका भिडियोहरू यत्रतत्र छन्, भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन्, तर हामी हार मान्दैनौं नि। किन हार मान्दैनौं भने हामीलाई हार मान्ने छुटै छैन। इतिहासले कुनै पनि देशलाई कुनै पनि समाजलाई सधैँ यस्तो मौका नै दिँदैन। तपाईँ हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको सम्भाग मात्रै हौ, रिप्रेजेन्टेटिभ, वी रिप्रेजेन्ट यू। तर रियल्ली साँच्चै नै परिवर्तन गर्न सक्ने त तपाईहरू हो।
1: रवि निकट मानिने सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले भने सरकारको बचाउ गर्दै परिणाम देखिन केही समय लाग्ने दावी पनि गर्नुभएको छ। वहाँले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताउनुभयो। त्यसका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास र नागरिकको विश्वास आवश्यक भन्ने उहाँको भनाइ छ।
2: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ कहाँ नाम हरि प्रधानमन्त्रीले हिजो एक्लै भन्नुभएको छ के अरे एक्लै हामी हाम्रो त्यो हाम्रो कार्यकाल हाम्रो कार्यकालमा सबैभन्दा ठूलो चिज विश्वास जगाउनु पर्ने छ। एकैचोटि देश धनी बन्दैन, एकैचोटि सुशासन आउँदैन। साउन सकिएर वर्षात सकिसके पछाडि त्यो कोशी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्नुपर्छ। साउनमा सकिएको प्रसाद, भदौमा सकिएको प्रसादलाई त्यो नदी सङ्लिन त कार्तिक कुर्नुपर्छ, असोज अन्तिम नै कुर्नुपर्छ।
1: प्रधानमन्त्री बालिम शाहको नेतृत्वतर्फ संकेत गर्दै ढकालले वर्तमान सरकार वा प्रधानमन्त्रीलाई एक्लै जिम्मेवार ठहर गर्ने भन्दा पनि सामूहिक रूपमा परिणाम देखाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
3: अपरिपक्व र असान्दर्भिक अभिव्यक्ति दिएर चर्चामा आउने ढकाल सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्तिका कारण फेरि विवादमा पर्नु भएको छ। ढकालले आज ललितपुरमा आयोजित एक कार्यक्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको हो। राजनैतिक परिवर्तनपछि देशका विभिन्न स्थान र कार्यालयको नाम परिवर्तन गरिए पनि प्रशासनिक केन्द्रको नाम नफेरिएको भन्दै उहाँले सिंहदरबारको नयाँ नाम समेत सुनाउनुभयो।
2: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ कहाँ नाम परिवर्तन भयो। त्यो सिंहदरबार भन्ने चाहिँ सिंह न हामीसँग सिंह छ, हाम्रो हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिएर हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ र त्यसको केही हावभाव भागभङ्गीहरू त्यो भाषा जस्तै छ, त्यो चिर्न पर्ने छ।
3: नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभावमा समेत सुधारको आवश्यकता रहेको उहाँको आशय थियो। सिंहदरबारको नाम फेर्ने असान्दर्भिक अभिव्यक्ति लगत्तै ढकालको चर्को आलोचना भइरहेको छ। राजावादी दल रापरपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिनुभएको छ। श्रेष्ठले ढकाललाई उपबुज्रुकको संज्ञा दिँदै जसको मनमा हरि छैन उसकै नाम गोबर राखे हुन्न भनेर सोध्नु भएको छ। कलाकार दीपक राज गिरीले सिंहदरबारमा जो जान्छ उसैले आफूलाई सिंह जस्तै ठान्छ भन्दै कटाक्ष गर्नुभएको छ।
1: नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा मृत्यु हुने गरेको छ। करिब 75 जना गम्भीर घाइते हुने अवस्था रहेको छ। गत वर्षको तुलनामा सड़क दुर्घटनामा करिब 20% कमी आएको प्रहरीको तथ्याङ्क छ।

0: वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गरिरहेको काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफेले बताउनु भएको छ। आज आयोजित ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उहाँले सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रविधि मैत्री फेसलेस ट्राफिक प्रणालीतर्फ जानुपर्नेमा जोड़ दिनुभयो। एसएसपी काफेले ट्राफिक प्रहरीले सड़कमा सिटी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सड़क दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनु भएको छ।
1: मादक पदार्थ सेवन गरेर सड़कमा आइदिने, लागू पदार्थ सेवन गरेर सड़कमा आइदिने, तीव्र गतिमा सवारी साधनहरू सड़कमा प्रयोग गर्ने, जसको कारणले अरू जसले सड़क नियम पालन गरिरहनु भएको थियो उहाँहरूको जीवन चाहिँ खराब हुन अथवा क्षति हुने अवस्था जुन छ, यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन, त्यसैले हामी फेसलेस ट्राफिकिङको कन्सेप्टमा जानुपर्छ भन्नु।
0: सड़क नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सड़क प्रयोगकर्ता समेत जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो। सड़कको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नु पर्ने उहाँको भनाई छ। एसएससी काफेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सड़क दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार्न आवश्यक रहेको बताउनु भएको छ। कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने नागरिकले चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजुरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताउनुभयो। ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ।
2: बोलाइमा शुद्धता हुनु पर्यो, व्यवहारमा नम्रता हुनु पर्यो र आर्थिक सुशासन हुनु पर्यो। त्यो भनेको हामीले चाहिँ कसैसँग चाहिँ आर्थिक प्रलोभन पर्ने होइन, आर्थिक लाभ लिने होइन, यी तीनटा कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। यदि यी कुराहरू हामी मान्न तयार छैनौं, यो जागिर हाम्रो लागि होइन रहेछ भन्ने कुरा बुझ्नुभयो हुन्छ।
3: नेपाल परिवेशमा भक्तपुरको एक सुधार गृहमा युवकको मृत्युपछि अवस्था तनावपूर्ण लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। सूर्य विनायक नगरपालिका एक सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका युवकको आज बिहान मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको हो। युवकको स्वाभाविक मृत्यु नभई हत्या भएको भन्दै उनका आफन्तले सुधार गृह परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले दोषीलाई कार्यवाहीको माग गर्दै नाराबाजी गरेका हुन्। घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक कार्कीले जानकारी दिनुभयो। आज बिहान करिब 4 बजेतिर सूर्य विनायक नगरपालिका एक सिरुटारमा रहेको सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको थियो। डीएसपी कार्कीका अनुसार मृतक सोही ठाउँका करिब 42 वर्षीय उमेश खड्गी रहेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामक कार्यक्रम शुरू गर्न लागेको हो। यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनै पर्ने रासोपाका सहमहामन्त्री असीम शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ। भूमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। यो कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ, जसमा साँझ 5 बजेदेखि 6 बजेसम्म नागरिक संवाद अन्तर्गत नागरिकका लागि खुल्ला रहनेछ। यस अवधिमा मन्त्रीले सीधै सर्वसाधारणका गुनासा समस्या र अपेक्षा र सुझाव सुन्नेछन्। साँझ 6 बजेपछि नेतृत्व संवादमा मन्त्री पार्टीका केन्द्रीय सदस्यहरू र सांसद बीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ।
4: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानिपामा शुरू भएको छ। बैठकमा सभापति गगन थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि नगर्ने वचन दिनुभएको छ। संस्थापन इतर समूहले पार्टीको राष्ट्रिय भेला बोलाइसकेको अवस्थामा थापाले आगामी असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको प्रश्न पार्नु भएको हो। पूर्व सभापति शेरबहादुर देउवा फर्कन लागेको र नयाँ पार्टी खोल्ने तयारी भइरहँदा सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्ध सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको बताउनु भएको छ। पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनले यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको थापाको भनाई छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको तयारी, सरकारको 100 दिने समीक्षा र समसामयिक राजनीतिक परिस्थिति सहितका विविध एजेण्डा प्रस्तुत गर्नुभएको छ। पौडेलका अनुसार महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ। साथै क्रियाशील सदस्यता अध्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ।
3: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनु भएको हो। नेपालको दीर्घकालीन आर्थिक वृद्धि दर औसतमा 4% रहेको उल्लेख गर्दै उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा 7% आर्थिक वृद्धि हासिल भएको बताउनुभयो। उहाँले अहिले पनि लगानी विस्तार र नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
5: हाम्रो उच्च आर्थिक वृद्धिका लागि 3 कुरा महत्त्वपूर्ण हुन्छ। लङ रन ग्रोथ अहिले हेर्नुहुन्छ भने हाम्रो 60 वर्षको 50 वर्षको तथ्याङ्क यहाँ हेर्नुहुन्छ भने औसतमा हाम्रो आर्थिक वृद्धि 4% छ र कतिपय वर्षहरूमा हामीले 7% आर्थिक वृद्धि हासिल गरिरहेछौँ। त्यो 7% आर्थिक वृद्धि हासिल गर्नुका पछाडि कतिपय अवस्थामा नीतिगत हस्तक्षेप छन्, कतिपय अवस्थामा हामीले लगानी बढाएका छौँ। र अब आजको आवश्यकता के हो भन्दा नीतिगत हस्तक्षेप र लगानी दुईटालाई सँगसँगै लानुपर्नेछ। लगानी पनि बढाउनु पर्नेछ, नीतिगत हस्तक्षेप पोलिसी रिफर्म पनि गर्नुपर्नेछ।
4: प्रतिनिधि सभाको भोलिको बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सम्भावित कार्यसूचीमा राखिएको छ। दिउँसो 1 बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून न्याय तथा संसदीय मामिला मंत्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री बालिन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अरू 2 प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश छ। यस्तै प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था लगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
3: नेपाल परिवेशमा राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। तीन दिनदेखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गुरूसिंगे जंगलमा मृत फेला पर्नु भएको छ। शुक्रबारदेखि तिलोराकोट सामुदायिक जंगलमा हराइरहनुभएका सिंह आज मृत भेटिनु भएको हो। 65 वर्षीय सिंह शुक्रबार अन्दाजे 2 बजेतिर कपिलवस्तु तीनस्थित घरबाट निस्किनु भएको थियो। केही बेरपछि आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिर्सिए भनेर फोन गर्नुभएको थियो। त्यसपछि उहाँका आफन्त सहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरभित्र जंगल क्षेत्रमा वहाँ चढ़ने गरेको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। थप विवरण संकलन र अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो।
2: काभ्रेको भोमलो गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पती मध्ये वृद्धाको शव फेला परेको छ। मण्डन देवपुर नगरपालिका 7 निवासी 67 वर्षीय तिल कुमारी पराजुलीको शव ओखलढुंगा स्थित हर्कपुरको सुनकोशी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रेमा आफन्तलाई पठाइएको छ। आफन्तले शव पहिचान गरेको उहाँले बताउनुभयो। तेलकुमारीलाई पिठ्यूमा बोकेर दोलाल घाटबाट नदीमा हाम फालेका उनका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ।
3: 32 विश्व आदिवासी दिवसका अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आदिवासी जनजाति आयोगको अगुवाईमा काठमाण्डुको खुला मंचमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो। दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजाति को हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
2: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको हो। करिब 17 करोड़ 86 लाख रूपियाँको लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एण्ड सुम्निमा भिसान जेबीले काम अघि बढ़ाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागि विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको सर्वोच्च नेता बनेता मुस्तफा खामेनीको पहिलोपटक भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुस्तफा भूइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ। सर्वोच्च नेता बनेता उहाँ अहिलेसम्म देखिनु भएको थिएन। यद्यपि यो भिडियो पनि कहिले रेकर्ड गरिएको भनेर मिति खुलाइएको छैन। केही दिनदेखि मुस्तफाको स्वास्थ्यबारे विभिन्न अनुमान भइरहेका छन्। इजरायली संचार माध्यमले मुस्तफाको अवस्था गम्भीर रहेको र उहाँलाई अस्पतालमा भर्ना गरिएको दावी गरेको थियो।
2: होती समूहले साउदी अरबको लाल सागर तटस्थित जिनानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै होती समूहले आक्रमणको दावी गरेको हो। होती समूहका सैन्य प्रवक्ता याहिया सारीले जिनानस्थित साउदी अरबको रिफाइनरीलाई ड्रोन मार्फत लक्षित गरिएको बताउनु भएको छ। उत्तर पश्चिम यमनमा साउदी ड्रोनको घुसपेटको जवाफमा उक्त कार्यवाही गरिएको उहाँको दावी छ। साउदी अरबको ऊर्जा मन्त्रालयले यस अघि जिनानस्थित रिफाइनरीको एक केन्द्रमा आज बिहान आग लागी भएको र औद्योगिक सुरक्षा तथा अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो। घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ। आगलागीको कारण भने खुलाइएको छैन।
3: नेपाल परिवेशमा अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले बोर्ड बैठक बोलाएको छ। राखेपका सदस्य सचिव रामचरित्र मेहताले यही साउन 28 गते बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा बस्ने गरी 125 बोर्ड बैठक बोलाएका हुन्। राखेप बोर्ड बैठक 8 महिनापछि बस्ने भएको हो। गत पुष 9 गतेपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन। लामो समयपछि आह्वान गरिएको बैठकले 10 राष्ट्रिय खेलकुदको मिति तोक्नेदेखि अखिल नेपाल फुटबल संघ इन्फाको निलम्बनको सम्बन्धमा समेत छलफल गर्ने भएको छ। बैठकका लागि 9 मुख्य एजेण्डा तय गरिएका छन्, जुन एजेण्डा राखेपले बोर्ड सदस्यलाई पठाइसकेको छ।
2: र नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले एनपीएलको तेस्रो संस्करणका लागि जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। एनपीएलको पहिलो संस्करण सुदूरपश्चिमबाट खेलेका जैब त्यति बेला प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी समेत घोषित भएका थिए। जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट हात पारेका थिए। उत्कृष्ट लयमा रहेका जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका थिए। सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। यो सीजनको एनपीएल आगामी कार्तिक 9 गतेदेखि शुरू हुँदैछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: देश सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गगन थापाको आरोप, सरकार असफल भई नसकेको रवि लामी छानेको जवाब,
2: सिक्की फोकेर सड़क दुर्घटना न्यूनीकरण नहुने ट्राफिक प्रहरीको भनाई, नागरिकसँग गर्ने व्यवहार सुधार्न पूर्वाधार विकास समितिका सभापतिको आग्रह,
3: राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, आगामी महाधिवेशनमा केन्द्रित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि शुरू,
2: इरानका सर्वोच्च नेता मुस्तफाको पहिलो पटक भिडियो सार्वजनिक, साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथी समूहको दावी,
3: र इन्फाको निलम्बन लगायत विषयमा छलफल गर्न राखेपको बोर्ड बैठक आह्वान। इंग्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 9 p.m.

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पनि पुर्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।

0: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
1: It's 10 p.m.

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।